0: र प्रदेश नीति तथा योजना आयोगको समन्वयमा जेठ 2 र 3 गते कार्यक्रम सञ्चालन हुने जनाइएको हो। कार्यक्रममा प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका विषयमा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, कृषि, पूर्वाधार, सुशासन र आप्रवासन लगायत क्षेत्रमा बहस गरिनेछ। आयोजक सुदूरपश्चिम विकास फाउण्डेशनका अध्यक्ष शेरबहादुर शाहीका अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, नागरिक समाज र विज्ञहरू को सहभागितामा साझा विकास दृष्टिकोण तयार गर्ने लक्ष्य राखिएको छ। जुम्लाको तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका घोषणा गरिएको छ। गाउँपालिकाले स्वास्थ्य शाखा र महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियतामा सबै वडाका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार खोप पूरा गराएको हो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर रावतका अनुसार गाउँपालिकाका 9 वटै वडाका 16 देखि 23 महिनासम्मका 203 बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो। साथै जन्मेदेखि 15 महिनासम्मका 188 बालबालिकाले पनि सबै खोप प्राप्त गरेका छन्।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको औपचारिक भ्रमणका क्रममा चिनिया राष्ट्रपति सी जिनपिङलाई इरानमाथि दबाव बढ़ाउन आग्रह गर्न सक्ने सम्भावना रहेको बताइएको छ। ट्रम्पसँगै प्रविधि, वित्त र कृषि क्षेत्रका प्रमुख व्यवसायीहरू पनि बेजिङ पुगेका छन्। स्काईका अमेरिकी संवाददाता मार्क स्टोनका अनुसार मध्य पूर्वको पछिल्लो अवस्थाका कारण यो भ्रमण केही समय ढिला भएको थियो।
2: Clearly, the Chinese are aligned with Tehran. They are impacted by the economic situation as a result of the Strait of Hormuz. They'd like this over, just like everyone else would. Are they going to offer Trump any help with that? Will Trump ask for help? Big questions.
1: बेलायतमा युद्ध तयारीलाई थप प्रभावकारी बनाउने कानूनी व्यवस्था सम्बन्धी योजना र आजको सम्बोधनमा समावेश नभएको भन्दै चासो व्यक्त गरिएको छ। यद्यपि आर्म्ड फोर्स बिलले भने प्रस्तुत गरिएको छ। यसमा पूर्व सैनिक कर्मचारीलाई आवश्यक परे सहज रूपमा परिचालन गर्न सकिने नयाँ अधिकारको व्यवस्था गरिएको छ। यस विषयमा मेलबर्नबाट सान ग्रोचे।
3: There is no defense readiness bill because apparently it isn't ready.
4: The government is facing criticism from the Conservative leader Kemi Badenoch for not including the bill, which was originally expected to be introduced at the beginning of the year. It would have required key industries to prepare their workforce if there was a conflict. The chair of the House of Commons Defense Committee, Tan Desi, described the decision as deeply disappointing, saying that it undermines the UK's credibility with allies. A total of 37 bills were announced covering a wide range of plans.
1: Aye, some of the cover yet in a Noska Manusa.
5: Yo, BFBS Kulkar Radio.

0: रेडियो BFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
2: बिलाइन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: बीएफपीएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे सिंहदरबार संसद भवनमा बस्न लागेको हो। आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्ने भनिएको छ। हिजोको बैठकमा छलफलका लागि तयारी गरिए पनि विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक बस्न सकेको थिएन। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजोको बैठक अन्य नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। सदनको आजको सम्भावित कार्यसूची अनुसार नीति तथा कार्यक्रमलाई निर्णार्थ प्रस्तुत गरिनेछ। राष्ट्रिय सभाको बैठक पनि सभा 11 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 81-82 को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ।
5: प्रतिवेदनका अनुसार सार्वजनिक पदमा रहेका करिब 7,67,000 भन्दा बढी कर्मचारी तथा पदाधिकारी मध्ये 5,265 जनाले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएको पाइएको हो। कानून अनुसार प्रत्येक सार्वजनिक पदाधिकारीले 60 दिनभित्र तथा प्रत्येक आर्थिक वर्षपछि सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ। अख्तियारले विवरण नबुझाउनेलाई जिम्मेवार बनाउनु पर्ने र कार्य सम्पादनसँग आबद्ध गर्नुपर्ने सुझाव दिएको छ। साथै कानून अनुसार आवश्यक कार्यवाही अघि बढाइने पनि जनाइएको छ।
4: कपिलवस्तुको शिवराज अस्पतालमा 38 लाख रुपियाँभन्दा बढी रकम हिनामिनाको आरोपमा 5 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाल ब्याङ्क लिमिटेड चन्द्रौटा शाखाका 2 कर्मचारी तथा अस्पताल र नगरपालिकाका 3 कर्मचारी छन्। प्रहरीका अनुसार आर्थिक वर्ष 81-82 अडिटका क्रममा अस्पतालको खातामा जम्मा गरिएको भनिएका 128 भाउचरको रकम ब्याङ्क अभिलेखमा नभेटिएपछि घटना सार्वजनिक भएको हो। ब्याङ्कका क्यासियर कमल भण्डारी, कार्यालय सहयोगी विक्रम केसी, स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई, मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अमित पाण्डे र फार्मेसी सहायक रोक्सना खातुनलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ। पोखरामा सुकुम्बासीहरूले सरकार विरुद्ध मसाल जुलुस निकालेका छन्। सुकुम्बासीहरूले सरकार विरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। उनीहरूले आफूहरूको उचित व्यवस्थापन नगरी बस्ती हटाउन खोजिएको आरोप लगाएका छन्। सुकुम्बासीले वैकल्पिक आवास, जग्गा व्यवस्थापन र पुनर्स्थापनाको सुनिश्चितता बिना कुनै पनि बस्ती हटाउने कार्य स्वीकार्य नहुने बताउँदै आएका छन्। सरकारले पोखरामा बस पार्क लगायत क्षेत्रबाट सुकुम्बासी हटाउन लागेपछि विरोध हुन लागेको हो। सुदूरपश्चिमको कोइलाली चिसापानीमा बनिरहेको जालपादेवी केबलकार आगामी 2 महिनाभित्र सञ्चालनमा आउने भएको छ। आइएमई समूहद्वारा निर्माणाधीन आयोजना समयमै सकिने लगानीकर्ता चन्द्र ढकालले जानकारी दिनुभयो। कोइलालीको चिसापानीदेखि राजकाँडा जोड्ने 3.1 किलोमिटर लामो यो केबलकार सुदूरपश्चिम पर्यटन विकासका लागि ल्याइएको लगानीकर्ताको भनाइ छ। केबलकारसँगै होटल, रिसोर्ट, स्काईवाक, मन्दिर, पार्क लगायतका पूर्वाधार पनि बनाइनेछ। सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याएको छ।
6: मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालिन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नव प्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछ। त्यसै गरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ।
4: कोशी अस्पताल विराटनगरमा गरिएको अनुगमनका क्रममा 177 जना चिकित्सक कर्मचारी र प्राविधिक कार्यालय समयमा अनुपस्थित रहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङको टोलीले हाजिर अभिलेख जाँच गर्दा अस्पताललाई कुनै जानकारी नदिए कर्मचारी अनुपस्थित रहेको भेटिएको सिडिओ सरोज गोरेलाले जानकारी दिनुभएको खबर यति नै। नमस्कार।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि प्रतिबन्ध नलागेको स्पष्ट पारेको छ। बोर्डले विज्ञप्ति जारी गर्दै यही माध्यमबाट भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपालमा बसाइ अवधि 30 दिनमा सीमित गरिएको जस्ता गलत प्रचार भएको बताएको छ। अवधि नअघेमा सवारी साधन जफत गरिने जस्ता सूचना पनि जुक्त भएका विज्ञप्तिमा उल्लेख छ। नेपाल सरकारले हालै निजी सवारी साधन मार्फत स्थल मार्गबाट नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकका लागि अनलाइन सहजीकरण प्रणाली सुरु गरेको छ। सो प्रणालीमा डिजिटल प्रणाली मार्फत अस्थायी प्रवेश अनुमति र राजस्व भुक्तानी अनलाइन मार्फत गर्न सकिन्छ। बीपी राजमार्गको काभ्रे सिन्धुली खण्ड र हुम्लाको हिल्सा सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हुम्लाको नामखा गाउँपालिका 2 च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादुक होटलदेखि च्याछारासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले अस्तिदेखि पर्सि जेठ 2 गतेसम्म उक्त सडक खण्डमा यातायात सञ्चालन रोकिएको प्रहरले जनाएको छ। कंग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीका कारण संसदीय व्यवस्था र लोकतान्त्रिक जवाबदेहितामा गम्भीर असर पारेको टिप्पणी गर्नुभएको छ। कार्यकारी तहबाट देखिएको व्यवहारले लोकतान्त्रिक अभ्यास कमजोर बनाएको दावी पौडेलको छ। पर्याप्त संसदीय बहुमत हुँदाहुँदै संसद छलेर अध्यादेश मार्फत शासन सञ्चालन गर्ने प्रयास, नियमावली मार्फत मूल कानून मिस्ने प्रवृत्ति, सरकारको नीति र कार्यक्रमबारे जवाब नदिनेले प्रश्न उठाएको उहाँको भनाइ छ। पौडेलले यी घटनाक्रमलाई स्थापित संवैधानिक अभ्यास र संसदीय मूल्य मान्यतामाथिको चुनौतीका रूपमा व्याख्या गर्नुभएको छ। विधि प्रोटोकल र आचार संहिताको उल्लङ्घन गरी स्वेच्छाचारी शैली अपनाउनु पदीय जिम्मेवारीको अवलम्बन मलिन भएकाले अस्थिरतातर्फ धकेल्न सक्ने जोखिम बढाएको पौडेलको तर्क छ। पोखरामा सुकुम्बासीले सरकार विरुद्ध मसाल जुलुस निकालेका छन्। सुकुम्बासीहरूले सरकार विरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका हुन्। सुकुम्बासीहरूले आफूहरूको उचित व्यवस्थापन नगरी बस्ती हटाउन खोजिएको आरोप लगाएका छन्। उनीहरूले वैकल्पिक आवास, जग्गा व्यवस्थापन र पुनस्थापनाको सुनिश्चितता बिना कुनै पनि बस्ती हटाउने कार्य स्वीकार्य नहुने बताएका छन्। सरकारले पोखरा बस पार्क लगायत क्षेत्रबाट सुकुम्बासी हटाउन लागेपछि विरोध भएको हो। जुम्लाको तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका घोषणा गरिएको छ।
1: गाउँपालिकाले स्वास्थ्य शाखा र महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियतामा सबै वडाका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार खोप पूरा गराएको हो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर राउतका अनुसार गाउँपालिकाका 9 वटै वडाका 16 देखि 23 महिनासम्मका 203 बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो। साथै जन्मेदेखि 15 महिनासम्मका 188 बालबालिकाले पनि सबै खोप प्राप्त गरेका छन्।
0: मनास्लु हिमाल आरोहणको 70 वर्ष पूरा भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमालय सवधिमा 3643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक सन् 1956 मे 9 जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्यालजेन नोबु शेर्पाले 8163 मिटर अग्लो मनास्लुमा मानव स्पर्श गर्न सफल हुनुभएको थियो। मनास्लु हिमाल आरोहण गर्न थालेको 70 वर्ष पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ। पर्वतारोहण सङ्घले पोखरामा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको 3D फोटो लोकार्पण गरिएको छ। आफ्नै पार्टीका सदस्यहरूले हटाउन खोजे पनि ब्रिटिस प्रधानमन्त्री सर किर स्टार्मरले अब गर्ने कामका सूची प्रस्तुत गर्नुभएको छ। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले पदबाट राजीनामा दिएर स्टार्मरलाई चुनौती दिने खबर आएका छन्। तर प्रधानमन्त्री स्टार्मरले संसदमा लेबर पार्टीकै सदस्यबाट चलाइएको प्रयासलाई हास्यास्पद भन्नुभएको छ। यातायात मन्त्री हैरी अलेक्जेन्डरले कमजोर चुनावी नतिजाका कारण बावजुद लेबरको टिम प्रभावकारी हुनुपर्ने बेला हो भन्नुभएको छ।
2: There's no leadership challenge at the moment. There are some basic facts of the matter where if you look at the number of members of parliament who have come out and publicly supported him, that's larger than the number of people who said that they have had concern.
0: अमेरिका र चीनका राष्ट्रपतिबीच बेजिङमा आज शिखर वार्ता हुँदैछ। वार्तामा अमेरिकाले इरान मामिलामा चीनमाथि दबाव बढाउने आकलन गरिएका छन्। राष्ट्रपति ट्रम्पको भ्रमणमा अमेरिकी प्रशासनका प्रविधि, वित्त र कृषि मन्त्री लगायत अधिकारी सामेल भएका छन्। अहिलेसम्मका खबर

0: BFBS ગોરખા રેડિયો
1: સૈન્ય સમુદાયમાં
0: રિલાયન્સ ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં બન્ડ હોસ
2: પ્લે BFBS
0: યુ BFBS ગોરખા રેડિયો હો
1: ગોરખા રેડિયો
3: नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा कानुन अनुसार नै काम गरेको अडान राखेको छ। लिलामी प्रकरणमा प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरिएपछि ब्याङ्कले निक्षेपकर्ताको रकम जगाउन ऋण तिर्न नसक्ने कम्पनीका तितो बेचिदिएको स्पष्ट पारेको हो। यस सम्बन्धी कागजात अनुसन्धानका लागि सरकारी निकायमा बुझाउन तयार रहेको पनि ब्याङ्कले जनाएको छ। ब्याङ्कले सो कम्पनीको 4,60,00,000,000 सम्पत्ति बेचिदिएको थियो। सो कम्पनीले विद्युत घर भाडा लगायत तिर्न 38,00,00,000 रोक्का गरिएको र तिर्दै गइने पनि ब्याङ्कले जनाएको छ। पश्चिम तराईका थारू समुदायमा निकै लोकप्रिय मानिने परम्परागत खेल भोदी लोप हुने अवस्थामा पुगेको छ। समूहमा खेलिने परम्परागत खेल भोदी लोप हुन थालेपछि केही युवा मिलेर संरक्षणको प्रयास थालेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
4: भोदी खेल विशेष गरी अनाथ पर्व तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा खेलिने लोकप्रिय र परम्परागत खेल हो। यो समूहमा खेलिन्छ। खेलमा दुई समूह बनाइन्छ र प्रत्येक समूहमा 10-10 जना हुन्छन्। खेलको बीच भागमा सानो खाडल बनाएर त्यसमा काठका लठ्ठीहरू राखिन्छन्, जसलाई थारू भाषामा टाँचा भनिन्छ। खेलाडीहरूले पालै पालो झटारो हानेर खाडलबाट ती लठ्ठीहरू बाहिर निकाल्ने प्रयास गर्छन्। निर्धारित समयभित्र जसले धेरै लठ्ठी निकाल्छ उही समूह विजेताको रूपमा घोषित हुने परम्परा छ। थारू अगुवा रामचरण थारू:
5: पहिला गाई भैँसी चराउने गोठालाहरूले खेल्ने खेल हो यो, र यसमा के हुन्छ भनेपछि एक फिट गहिरो खाल्डो हुन्छ बाल्टी, अनि त्यसमा 10 वटा लाठी हुन्छ, त्यसलाई काँचा भनिन्छ, र हान्ने खेलाडीसँग त्यो डाङ्गा भन्छन्, अनि 10 मिनटभित्रमा 10 जना खेलाडीले जसले बढी बाल्टीबाट त्यो काँचा निकाल्न सक्यो त्यही फर्स्ट हुन्छ।
4: पछिल्लो समय युवा पुस्ताले आफ्नै मौलिक परम्परा र खेलहरू बिर्सन थालेपछि त्यसलाई जोड्न विभिन्न ठाउँमा भोदी खेलको प्रतियोगिता नै गर्न थालिएको छ। कैलालीको कैलाली गाउँपालिका स्थित जनहित क्लबमा आबद्ध युवाहरूले अहिले लोप हुन थालेको भोदी खेलको संरक्षणका लागि अभियान थालेका हुन्। क्लबका अध्यक्ष साधुराम चौधरी:
6: हाम्रा पौराणिक खेलहरू अहिलेका पुस्ताले चाहिँ बिर्सिसकेका छन्, यसलाई पनि हामीले जगेर्ना गर्नुपर्छ र हाम्रो थारू संस्कृतिलाई पनि हाम्रो यो खेललाई पनि देशभरि नै जानुन् भन्ने हाम्रो मान्यताका साथ चाहिँ यो खेललाई हामीले समेटेका छौँ।
4: भोदी खेललाई आकर्षक ढङ्गले नयाँ पुस्तामा परिचित गराउने गरी थालिएको यो अभियानमा स्थानीय सरकारले पनि साथ दिएका छन्।
3: सरकारले नयाँ मन्त्रालय गठनमा माग सम्बोधन गरेको भन्दै सांसद महावीर पुनले खुसी व्यक्त गर्नुभएको छ। सरकारले मन्त्रालय संख्या घटाउने क्रममा विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्धन मन्त्रालय बनाउने निर्णय गरेको छ। यही वैशाखको दोस्रो हप्ता प्रधानमन्त्रीलाई लेखेको पत्र सार्वजनिक गर्दै पुनले नेपाल धनी हुन नसक्नुमा नवप्रवर्धनमा काम गर्न नसक्नु हो भन्नुभएको थियो। विदेशबाट सामान आयात गर्ने तर निर्यात गर्न नसक्दा व्यापार घाटा बढेको भन्दै पुनले पत्र लेख्नुभएको थियो। यसअघि हिजो बसेको मन्त्री परिषद बैठकले शिक्षा मन्त्रालयमा रहेको विज्ञान प्रविधि समेत समेटेर नयाँ मन्त्रालय बनाउने निर्णय गरेको छ। बैठकले केही नयाँ नियम लगाउने निर्णय समेत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो।
7: विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य माननीय सुशील खड्का बागलुङ र माननीय योगेश गौचन थकाली मुस्ताङलाई मनोनयन गर्ने, त्यसै गरी भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने।
3: राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 81-82 सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ।
8: प्रतिवेदनका अनुसार सार्वजनिक पदमा रहेका करिब 7,67,000 भन्दा बढी कर्मचारी तथा पदाधिकारी मध्ये 5,265 जनाले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएको पाइएको हो। कानून अनुसार प्रत्येक सार्वजनिक पदाधिकारीले 60 दिनभित्र तथा प्रत्येक आर्थिक वर्षपछि सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ। अख्तियारले विवरण नबुझाउनेलाई जिम्मेवार बनाउनु पर्ने र कार्य सम्पादनसँग आबद्ध गर्नुपर्ने सुझाव दिएको छ। साथै कानून अनुसार आवश्यक कार्यवाही अघि बढाइने पनि जनाइएको छ।
3: अमेरिका र चीनका राष्ट्रपतिबीच बेजिङमा आज शिखर वार्ता हुँदैछ। वार्तामा अमेरिकाले इरान मामिलामा चीनमाथि दबाव बढाउने आकलन गरिएका छन्। स्काईका अमेरिका संवाददाता मार्क स्टोन:
2: Clearly the Chinese are aligned with Tehran. They are impacted by the economic situation as a result of the Strait of Hormuz. They'd like this over just like everyone else would. Are they going to offer Trump any help with that? Will Trump ask for help? Big questions.
3: खबर यति नै। नमस्कार।
0: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुल्ला भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस 2 गते सगरमाथा लोत्से र नुप्से हिमालको आरोहण गर्न मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग सङ्घ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो। डोरी टाङ्न आधार शिविरदेखि क्याम्प 2 8 आइसफल डाक्टर तथा क्याम्प 2 चुचुरोसम्म 11 पथ प्रदर्शक संलग्न रहेको विभागले जनाएको छ। मनासली हिमाल आरोहणको 70 पुरा भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमाल यस अवधिमा 3,643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक 1956 मे 9 जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नर्बु शेर्पाले 8,163 मिटर अग्लो मनासुलमा मानव स्पर्श गर्न सफल हुनुभएको थियो। मनासुल हिमाल आरोहण गर्न थालेको 70 पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ। पर्वतारोहण सङ्घले पोखरामा आयोजना गरेको कार्यक्रममा मनासुल हिमालको 3D फोटो लोकार्पण गरिएको छ। संसारको 7 अग्लो धौलागिरी हिमालमा मानव पाइला परेको 66 पुरा भएकोमा स्मरण गरिएको छ। 8,167 मिटर अग्लो धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 मोदीको भूगोलमा पर्छ। धौलागिरी हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन पहिलोपटक सम्बन्धित भूगोलमा आरोहण दिवस गरिएको धौलागिरी गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पुनले बताउनु भयो।
4: पछिल्लो तहमा यो गाउँ बस्तीहरूमा सुविधाको हिसाबले धेरै ठाउँमा मोटर बाटो पुर्याउनै पर्ने र मेन चाहिँ तपाईँको प्रमुख विकास भनेकै मोटर बाटो सम्पूर्ण जनताले थान्ने भएको हिसाबले पनि धेरै पदमार्गहरू चाहिँ अलिक विस्थापित भएको अवस्थाहरूमा त्यो हामी स्वीकार्न तयार छौँ। र पनि यहाँबाट धेरै यो धौलागिरी गाउँपालिका धेरै जिल्लासँग छुने धेरै गाउँपालिकासँग छुने तपाईँको धौलागिरी गाउँपालिका तपाईँको डुल्पा पूर्वी रुकुम बागलुङ मुस्ताङ धेरै जिल्लासँग यो धेरै फराकिलो भागमा फैलिएको र धेरै जिल्ला छुने भएका कारणले पनि यहाँ अझ पनि यहाँ पर्यटनहरू चाहिँ सम्भावना भएको ठाउँ हो यो।
3: 1960 मे 13 अस्ट्रियाका कुट्स डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गर्नुभएको थियो। धौलागिरी हिमाल आरोहण बापत एसयममा सरकारले 1,34,00,000 रुपियाँ कमाएको छ। एसयममाका लागि कुल 4 समूहमा 18 पुरुष र 12 महिला गरी 30 अनुमति लिएका छन्। हिमालयन रि इन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बिमा बिमा व्यवसाय गर्न प्रतिबन्ध लागेको छ। नेपाल बिमा प्राधिकरणले पुनर्बिमा व्यवसायको लागि रेट्रोसेसन गर्ने बाहेक अन्य पुनर्बिमा गर्न रोक लगाउने निर्णय गरेको हो। पैसा दुरुपयोग भएको अभियोगमा हिमालयन रि इन्स्योरेन्सबारे सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र प्रहरले अनुसन्धान गरेका बेला प्राधिकरणको निर्णय आएको छ। रि इन्स्योरेन्सका पूर्व सञ्चालक साहिल अग्रवाल र प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई प्रहरीको फरार सूचीमा राखिएको छ। बिपी राजमार्गको काभ्रे सिन्धुली खण्ड र हुम्लाको हिल्सा सिम्बोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हुम्लाको नामखा गाउँपालिका 2 च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा सिम्कोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ। कैलालीको थनगढीमा सुदूरपश्चिम कचहरी आयोजना हुने भएको छ।
5: सुदूरपश्चिम विकास फाउन्डेशनको आयोजनामा र प्रदेश नीति तथा योजना आयोगको समन्वयमा जेठ 2 र 3 गते कार्यक्रम सञ्चालन हुने जनाइएको हो। कार्यक्रममा प्रदेशको समग्र विकास समृद्धि र नीतिगत सुधारका विषयमा शिक्षा स्वास्थ्य पर्यटन रोजगारी कृषि पूर्वाधार सुशासन र आप्रवासन लगायत क्षेत्रमा बहस गरिनेछ। आयोजक सुदूरपश्चिम विकास फाउन्डेशनका अध्यक्ष शेरबहादुर शाहीका अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधि निजी क्षेत्र बैंक तथा वित्तीय संस्था नागरिक समाज र विज्ञहरूको सहभागितामा साझा विकास दृष्टिकोण तयार गर्ने लक्ष्य राखिएको छ।
3: चिनिया राष्ट्रपति सी जिनफिङले अमेरिकालाई प्रतिस्पर्धी नभएर सहयात्री बन्न प्रस्ताव गर्नुभएको छ। ग्रेट हल अफ द पिपलमा राष्ट्रपति ट्रम्पलाई स्वागत गर्दै सीले 2 देश मिलेर सफलता पाएमा अन्यका लागि फाइदा पुग्ने बताउनुभयो।
2: that our two countries have more common interests than differences. Success in one is an opportunity for the other. And a stable bilateral relationship is good for the world.
3: राष्ट्रपति सीको प्रस्तावलाई लिएर ट्रम्पले प्रत्युत्तर दिनुभएको छ.
6: You and I have known each other now for a long time, the longest relationship of our two countries then.
3: खबरहरु नै नमस्कार.
7: यो PFBS गोर्खा रेडियो हो.

0: સાંભળ્યા સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: प्रधानमन्त्री बालेन्द्र शाहप्रति प्रतिनिधि सभा सांसद रुष्ट देखिएका छन्. नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री नआएको भन्दै कंग्रेसका सचेतक निष्कल राई.
4: प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत होइन. सभामुख महोदय, सदनको गरिमा जोगाउने र सरकारलाई सदनप्रति उत्तरदायी बनाउने प्रमुख जिम्मेवारी हजुरकै हो. त्यसैले फेरि पनि आग्रह गर्दछु, तपाईँ हाम्रो अभिभावक हो, संसदको संरक्षक हो, यस विषयमा हजुर गम्भीर बन्नुपर्छ भन्ने विश्वास छ. यदि प्रधानमन्त्रीज्यू उपस्थित हुनु भएन भने हाम्रो विरोध जारी रहनेछ.
3: एमालेका ऐनबहादुर महरले प्रधानमन्त्री जिम्मेवार हुनुपर्ने बताउनु भयो.
5: प्रश्नहरू, जनताका चासोहरू, गुनासोहरू मुखरित हुने थलो भनेको 3 करोड नेपाली जनताको साझा थलो यही संसद हो. यहाँ चाहिँ प्रधानमन्त्रीले उपस्थित हुनुपर्छ भन्ने हामी प्रतिपक्षमा रहेका मान्यहरूको चाहिँ त्यो अभिव्यक्ति, त्यो चाहिँ हाम्रो माग, कुनै अन्यथा होइन, कुनै अनुहार हेर्नका लागि होइन.
3: राप्रपाका खुसबु ओलीले लोकतन्त्रप्रति प्रधानमन्त्री शाहको निष्ठा के हो भन्नुभयो.
6: उहाँका पनि कर्णप्रिय लाग्ने केही कुराहरू, केही आइडियाहरू, सुझावहरू आउँथे होलान्, तर प्रधानमन्त्रीज्यूले त्यो पनि सहभागिता खोज्नु भएन. यसले एउटा प्याटर्न देखाइराखेको छ. सायद प्रधानमन्त्रीज्यू यो सदनप्रति अनिच्छुक हुनुहुन्छ, यो पार्लियामेन्ट्री अभ्यासप्रति उत्तरदायी बन्न खोजिराख्नु भएको छैन, त्यो सहभागिता दिइराख्नु भएको छैन.
3: प्रधानमन्त्री बालेन्द्र शाहले आज पनि नीति तथा कार्यक्रममा सांसदका प्रश्नको जवाब नदिनुहुने भएको छ. सङ्घीय संसद सचिवालयले निकालेको कार्यसूचीमा सरकारका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिनुहुने जनाएको छ. प्रधानमन्त्री शाह संसदीय समिति बैठकमा पनि नआएको भन्दै सांसदहरू रुष्ट बनेका छन्. समितिका सदस्य राज्य व्यवस्था समिति सदस्य ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वा गृहमन्त्रीले सुकुम्बासी पीडित बनाएको विषयमा जवाब नदिएकोमा असन्तुष्टि जनाउनु भएको छ.
7: सुकुम्बासीको समस्याको लागि गृहमन्त्री आवश्यक हो. अस्ति सभापतिज्यूले हामीलाई बोलाउँदा पनि हामीले गृहमन्त्रीलाई नै बोलाउनुहोस्, सकभर त प्रधानमन्त्री नै आउने हो यस्तोमा, किनभने यो संवेदनशील विषयवस्तु हो. अब प्रधानमन्त्री आउन सकेनन् भने गृहमन्त्री आउनुपर्ने व्यवस्था छ. त्यो भए हुनाले अहिले के लाग्छ भने बहुमत छ, जे गरे पनि हुन्छ भन्ने लागेको छ. तर अहिले पनि म अपिल गर्न के चाहन्छु भने साथीहरूलाई प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गर्नुहोस्.
3: संविधानविदले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाब प्रधानमन्त्री आफैले दिनुपर्ने सुझाव दिएका छन्. संविधानविद डाक्टर भीमार्जुन आचार्यले मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत र सामूहिक रूपमा जवाबदेही हुने भन्दै जवाब दिन भन्नुभएको छ. बैठकमा उपस्थित हुने नहुने, जवाब दिने नदिने यो मन्त्री प्रधानमन्त्रीको स्वेच्छाको विषय नभई संवैधानिक बाध्यता भएको उहाँको भनाइ छ. नीति तथा कार्यक्रममा जवाब दिने विषय, वारिस पठाउने विषय नभएको आचार्यले बताउनुभयो. संसदको मर्यादा कायम राख्न उहाँले आग्रह गर्नुभएको छ. राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 81-82 सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ.
8: प्रतिवेदनका अनुसार सार्वजनिक पदमा रहेका करिब 7,67,000 भन्दा बढी कर्मचारी तथा पदाधिकारी मध्ये 5,265 जनाले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएको पाइएको हो. कानून अनुसार प्रत्येक सार्वजनिक पदाधिकारीले 60 दिनभित्र तथा प्रत्येक आर्थिक वर्षपछि सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ. अख्तियारले विवरण नबुझाउनेलाई जिम्मेवार बनाउनुपर्ने र कार्य सम्पादनसँग आबद्ध गर्नुपर्ने सुझाव दिएको छ. साथै कानून अनुसार आवश्यक कार्यवाही अघि बढाइने पनि जनाइएको छ.
3: भोजपुरमा अलैँची व्यवसायी महासंघले किसान लक्षित कार्यक्रम शुरू गरेको छ. अलैँची खेतीमा देखिने विभिन्न रोग, किरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको हो. कार्यक्रममा महासंघका अध्यक्ष दीपक नेपालले अलैँचीलाई सिधै व्यवसायसँग जोड्ने वातावरण तयार गर्न महासंघले सहजीकरण गरेको बताउनुभयो.
9: त्यहीँ सम्बोधन हुने चिजहरू त्यहीँ सम्बोधन गर्ने र त्यहाँ सम्बोधन हुन नसकेका चिजहरू जो प्रदेश सरकारको सहयोगमा भएको यो कार्यक्रम भएकाले प्रदेश सरकारलाई चाहिँ लिपिबद्ध रूपमा प्रतिवेदनको रूपमा प्रस्तुत गर्ने र केही विषयहरू जो हामीले चाहिँ सधैँ एजेन्डाको रूपमा उठाउनु पर्ने हुनसक्छ त्यस्ता वस्तुहरूलाई हामीले चाहिँ एजेन्डा बनाएर राष्ट्रिय स्तरमा चाहिँ कि अलैँचीलाई चाहिँ उठाउने हिसाबले यो कार्यक्रम आयोजना भएको छ.
3: चालु आर्थिक वर्षको चैत महिनासम्म नेपालबाट 10 अर्ब 70 करोड बराबरको अलैँची निर्यात भएको छ. नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि प्रतिबन्ध नलागेको स्पष्ट पारेको छ। बोर्डले विज्ञप्ति जारी गर्दै केही माध्यमबाट भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपालमा बसाई अवधि 30 दिनमा सीमित गरिएको जस्ता गलत प्रचार भएको जनाएको छ। अवधि नागेमा सवारी साधन जफत गरिने जस्ता सूचना पनि झुट्टा भएका विज्ञप्तिमा उल्लेख गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सभामुखको डोल प्रसाद अर्यालले रासोपा सांसद गणेश पराजुलीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइदिनु भएको छ। आजको बैठकको सुरुमै सभामुख अर्यालले संसदको मर्यादा विपरीत देखिएको भन्दै पराजुलीले बोलेका शब्द उल्लेख गर्दै हटाएको सुनाउनु भयो।
1: माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने।
0: अर्यालले संसदमा आज शून्य र विशेष समय नराखेको जानकारी दिनुभएको छ। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुल्ला भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुष 2 गते सगरमाथा, लोत्से र नोप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग संघ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो। डोरी टाङ्न आधार शिविरदेखि क्याम्प 2 8 आइसफल डाक्टर तथा क्याम्प 2 चुसुरोसम्म 11 पथ प्रदर्शक संलग्न रहेका विभागले जनाएको छ। सरकारले नयाँ मन्त्रालय गठनमा माग सम्बोधन गरेको भन्दै सांसद महावीर पुनले खुसी व्यक्त गर्नुभएको छ। सरकारले मन्त्रालय संख्या घटाउने क्रममा विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय बनाउने निर्णय गरेको छ। यही वैशाखको 2 हप्ता प्रधानमन्त्रीलाई लेखेको पत्र सार्वजनिक गर्दै पुनले नेपाल धनी हुन नसक्नुमा नवप्रवर्तनमा काम गर्न नसक्नु हो भन्नुभएको छ। विदेशबाट सामान आयात गर्ने तर निर्यात गर्न नसक्दा व्यापार घाटा बढेको भन्दै पुनले पत्र लेख्नु भएको थियो। यसअघि हिजो बसेको मन्त्री परिषद बैठकले शिक्षा मन्त्रालयमा रहेको विज्ञान प्रविधि समेत समेटेर नयाँ मन्त्रालय बनाउने निर्णय गरेको छ। बैठकले केही नयाँ नियम लगाउने निर्णय समेत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो।
2: विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य माननीय सुशील खड्का बागलुङ र माननीय योगेश गौचन थकाली मुस्ताङलाई मनोनयन गर्ने, त्यसै गरी भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने।
0: नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा कानुन अनुसार नै काम गरेको अडान राखेको छ। लिलामी प्रकरणमा प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरिएपछि ब्याङ्कले निक्षेपकर्ताको रकम जोगाउन ऋण तिर्न नसक्ने कम्पनीका सम्पत्ति बेचिदिएको स्पष्ट पारेको हो। यस सम्बन्धी कागजात अनुसन्धानका लागि सरकारी निकायमा बुझाउन तयार रहेको पनि ब्याङ्कले जनाएको छ। ब्याङ्कले सो कम्पनीको 4.60 अर्ब सम्पत्ति बेचिदिएको थियो। सो कम्पनीले विद्युत घरबाडा लगायत तिर्न 38 करोड रोक्का गरिएको र तिर्दै गइने पनि ब्याङ्कले जनाएको छ। जुम्लाको तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिकाको घोषणा गरिएको छ।
3: गाउँपालिकाले स्वास्थ्य शाखा र महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियतामा सबै वडाका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार खोप पूरा गराएको हो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर रावतका अनुसार गाउँपालिकाका 9 वडाका 16-23 महिनासम्मका 203 बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो। साथै जन्मेदेखि 15 महिनासम्मका 188 बालबालिकाले पनि सबै खोप प्राप्त गरेका छन्।
0: आफ्नै पार्टीका सदस्यहरूले हटाउन खोजे पनि ब्रिटिस प्रधानमन्त्री सर कियर स्टारमरले अब गर्ने कामका सूची प्रस्तुत गर्नुभएको छ। स्वास्थ्य मन्त्री वेस स्ट्रेटिङले पदबाट राजीनामा दिएर स्टारमरलाई चुनौती दिने खबर आएका छन्। तर प्रधानमन्त्री स्टारमरले संसदमा लेबर पार्टीकै सदस्यबाट चलाइएको प्रयासलाई हास्यास्पद भन्नुभएको छ। यातायात मन्त्री हैदी अलेक्जेन्डरले कमजोर चुनावी नतिजाका बावजुद लेबरको टिम प्रभावकारी हुनुपर्ने बेला हो भन्नुभएको छ।
4: There's no leadership challenge at the moment. There are some basic facts of the matter where if you look at the number of members of parliament who have come out and publicly supported him, that's larger than the number of people who said that they have had concern.
0: खबर यति नै। नमस्कार।
5: यो बीएफबीएस गोर्खा

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायती स्वास्थ्य मन्त्री वेस टिटिङ राजीनामा दिन ठिक्क परेको हल्ला चल्न थालेपछि प्रधानमन्त्री सर केयर स्टारमरले कठिन दिनको सामना गर्नुपर्ने देखिएको छ। प्रधानमन्त्रीप्रति वफादार मन्त्रीहरूले नेतृत्व लडाईँले सरकारलाई गम्भीर क्षति पुग्ने भन्दै सहयात्रीहरूलाई सतर्क गराएका छन्। यातायात मन्त्री हेदी अलेक्जेन्डरले पार्टीलाई अराजकतामा नधकेल्न लेबर सांसदहरूलाई अनुरोध गर्नुभएको छ।
4: I haven't spoken to Wes in any detail. I want us to be part of an effective team. That's what I've said to all of my colleagues. The British people wouldn't forgive us if we succumb to the psychodrama that the Conservatives did. They went through three prime ministers in 2 months.
3: अमेरिका र चीनका शीर्ष नेताहरूबीच व्यापार र मध्यपूर्वको युद्धबारे वार्ता भएको छ। दुई दिने राजकीय भ्रमणका क्रममा डोनाल्ड ट्रम्पलाई चीनका राष्ट्रपति सी चिनफिङले न्यानो स्वागत गर्नुभएको छ।
5: China and the United States both stand to gain from cooperation and lose from confrontation. We should be partners, not rivals. We should help each other succeed and prosper together and find the right way for major countries to get along well with each other in the new era.
3: राष्ट्रपति ट्रम्पले सीलाई महान नेता भन्दा अरूले गाली गर्छन् भन्दै दुई शक्तिशाली मुलुकबीचको सम्बन्ध यसअघि कहिल्यै नभएको राम्रो हुने दावी गर्नुभएको छ।
6: We've had a fantastic relationship. We've gotten along. When there were difficulties, we worked it out. I would call you and you would call me and whenever we had a problem, we worked it out very quickly.
3: राष्ट्रिय सभाका सांसदहरूले नयाँ सरकारले व्यवसायलाई भाग्ने अवस्थामा पुर्याएको दावी गरेका छन्। राष्ट्रिय सभा बैठकमा सांसद महन्त ठाकुरले चौधरी समूह जस्ता व्यवसाय घरानाका सदस्यले देश छाडिसकेको चेतावनी दिनुभयो।
7: अब स्वदेशी पुँजी जो हाम्रो व्यवसायीहरूले उनीकै पासमा छ, अब उसले लगाउनै नपाउने, उनलाई जेलमा राखिदिने, अब भागिरहेका छन्। सुन्छु चौधरी के बहुत सारा नाम देश छोडेर गइसकेका छन्, तकलिफ यहाँ सहन सकेन। र त्यस्तै उनीहरूको ठुलो देन रहेछ हाम्रो समाजमा, शिक्षा, स्वास्थ्य, उद्यम, व्यवसाय, यससम्म चाहिँ मारवाडी समाजको ठुलो देन छ। तब उनीहरूलाई नै भगाइदिने भने जो थोर बहुत छ स्वदेशी पुँजी त त्यसै डराएको छ, त ऊ कहाँबाट लगानी गर्छ?
3: उद्योग व्यवसाय मात्र नभएर सरकारले न्यायिक क्षेत्रमा समेत आतंक मच्चाएको उहाँको आरोप छ।
7: तर यस्तै गर्ने हो भने कुनै पुँजी यहाँ आउँदैन त हाम्रो चाहिँ विकासको उहाँ जुन कल्पना गर्नुभएको छ कसरी हुन्छ? अनेक किसिमको टेररको साथसाथ जुडिसियल टेरर पनि छ।
3: सांसद रामकुमारी झाँक्रीले हरेक क्षेत्रमा भएर डरको अवस्था उत्पन्न गराइएको दावी गर्नुभयो।
8: इकोनोमीको ड्रिभन फोर्सलाई चाहिँ पहिला थुन्ने अनि सुन्ने सुशासन यहाँ छ। पहिला थुन्ने अनि सुन्ने, अब यसलाई रिभर्स गरेर हेर्नुभयो भने थुनेर सुन्ने भन्दा सुनेर थुन्ने हो कि? म सरकारलाई सुझाव दिन चाहन्छु। त्यसपछि हरेक मान्छेलाई आतंकित गर्ने भन्दा पनि मान्छेलाई काम गर्ने वातावरण र प्रोत्साहन भन्दा अहिले भय सिर्जना गर्ने यस्तो काम भएको छ। र यो काममा उहाँहरूले कहाँ जान्छौँ के गर्छौँ छैन।
3: प्रधानमन्त्री बालेन्द्र शाहप्रति प्रतिनिधि सभाका सांसदहरू आज पनि रुष्ट देखिएका छन्। नीति कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री नआएको भन्दै काङ्ग्रेस सचेतक निष्कल राय,
9: प्रश्नबाट भाग्ने प्रविधि लोकतन्त्रको लागि शुभ संकेत होइन। सभामुख महोदय, सदनको गरिमा जोगाउने र सरकारलाई सदनप्रति उत्तरदायी बनाउने प्रमुख जिम्मेवारी हजुरकै हो। त्यसैले फेरि पनि आग्रह गर्दछु, तपाईँ हाम्रो अभिभावक हो, संसदको संरक्षक हो, यस विषयमा हजुर गम्भीर बन्नुपर्छ भन्ने विश्वास छ। यदि प्रधानमन्त्रीज्यू उपस्थित हुनु भएन भने हाम्रो विरोध जारी रहनेछ।
3: एमालेका ऐनबहादुर महरले पनि प्रधानमन्त्री जिम्मेवार हुनुपर्ने बताउनु भएको छ।
10: प्रश्नहरू, जनताका चासोहरू, गुनासोहरू मुखरित हुने थलो भनेको 3 करोड नेपाली जनताको साझा थलो यही संसद हो। यहाँ चाहिँ प्रधानमन्त्रीले उपस्थित हुनुपर्छ भन्ने, हामी प्रतिपक्षमा रहेका मान्यहरूको चाहिँ त्यो अभिव्यक्ति, त्यो चाहिँ हाम्रो माग, कुनै अन्यथा होइन, कुनै अनुहार हेर्नका लागि होइन।
3: राप्रपाकी खुशबु ओलीले लोकतन्त्रप्रति प्रधानमन्त्रीको धारणा माग्नु भएको छ।
11: उहाँका पनि कर्णप्रिय लाग्ने केही कुराहरू, केही आइडियाहरू, सुझावहरू आउँथे होलान्, तर प्रधानमन्त्रीजीले त्यो पनि सहभागिता खोज्नु भएन। यसले एउटा प्याटर्न देखाइराखेको छ, सायद प्रधानमन्त्रीज्यू यो सदनप्रति अनिच्छुक हुनुहुन्छ, यो पार्लियामेन्ट्री अभ्यासप्रति उत्तरदायी बन्न खोजिराख्नु भएको छैन, त्यो सहभागिता दिइराख्नु भएको छैन।
3: संविधानविदहरूले नीति कार्यक्रममा उठेका प्रश्नको जवाब प्रधानमन्त्री आफैले दिनुपर्ने सुझाव दिएका छन्। संविधानविद डाक्टर भीमा अर्जुन आचार्यले मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत र सामूहिक रूपमा जवाब दिए हुने भन्दै जवाब दिन सुझाव दिनुभएको हो। बैठकमा उपस्थित हुने नहुने जवाब दिने नदिने प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएर संवैधानिक बाध्यता हुने उहाँको भनाइ छ। नीति तथा कार्यक्रममा जवाब दिने विषय वारेस पठाउने विषय नहुने भन्दै उहाँले आपत्ति जनाउनु भएको छ। हवस् त खबर यति नै।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: चिनिया राष्ट्रपति सी जिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आत्मीय स्वागत समेत चेतावनीको भाषा समेत सुनाउनु भएको छ। ट्रम्पसँग बेजिङमा भएको भेटवार्ताका क्रममा सीले ताइवान मामलामा आक्रामक नहुन चेतावनी दिनुभएको हो। ट्रम्पसँगको बैठकमा सीले ताइवान मुद्दा अमेरिका चीन सम्बन्धमा सबभन्दा महत्वपूर्ण हुने भन्दै यो मामला सही तरिकाले सम्हाल्न नसके दुवै देशको सम्बन्ध अत्यन्तै खतरनाक अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको चिनिया सरकारी समाचार एजेन्सीले जनाएको छ। ताइवान मामलालाई सही तरिकाले ह्यान्डल गरिए अमेरिका चीन सम्बन्धमा स्थिरता हुने उहाँको भनाइ थियो। ट्रम्प र सीबीच निर्धारित समयभन्दा लामो कुराकानी भएको बीबीसीले जनाएको छ। चीनले ताइवानलाई आफ्नै भूमि दावी गर्दै आएको छ। अमेरिकाले भने ताइवानलाई सैन्य र राजनैतिक समर्थन दिँदै आएको छ। पछिल्लो समय अमेरिकाले ताइवानलाई अरबौं डलरको हतियार प्याकेज स्वीकृत गर्ने गरेकोमा चीनले विरोध गर्दै आएको छ। अमेरिका र चीनका शीर्ष नेताहरूबीच व्यापार र मध्यपूर्वको युद्धबारे वार्ता पनि भएको छ। राष्ट्रपति ट्रम्प दुई दिने भ्रमणका क्रममा हाल चीनमा हुनुहुन्छ।
4: China and the United States both stand to gain from cooperation and lose from confrontation. We should be partners, not rivals. We should help each other succeed and prosper together and find the right way for major countries to get along well with each other in the new era.
3: राष्ट्रपति ट्रम्पले आफूले सिलाई महान नेता भन्दा अरूले गाली गर्छन् भन्दै दुई शक्तिशाली मुलुक बीचको सम्बन्ध यसअघि कहिल्यै नभएको राम्रो हुने दावी गर्नुभएको छ।
5: We've had a fantastic relationship. We've gotten along. When there were difficulties, we worked it out. I would call you and you would call me, and whenever we had a problem, we worked it out very quickly.
3: बेलायती स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङ राजीनामा दिन ठिक्क परेको हल्ला चल्न थालेपछि प्रधानमन्त्री सर कियर स्टारमरले कठिन दिनको सामना गर्नुपर्ने देखिएको छ। प्रधानमन्त्री प्रति वफादार मन्त्रीहरूले नेतृत्व लडाईँले सरकारलाई गम्भीर क्षति पुग्ने भन्दै सहयात्रीहरूलाई सतर्क गराएका छन्। यातायात मन्त्री एडी अलेक्जान्डरले पार्टीलाई अराजकतामा नधकेल्न लेबर सांसदहरूलाई अनुरोध गर्नुभएको छ।
6: I haven't spoken to Wes in any detail. I want us to be part of an effective team. That's what I've said to all of my colleagues. The British people wouldn't forgive us if we succumb to the psychodrama that the Conservatives did. They went through 3 prime ministers in 2 months.
3: प्रधानमन्त्री वीरेन्द्र शाहले आज पनि नीति कार्यक्रममा सांसदको प्रश्नको जवाफ नदिनु हुने भएको छ। संघीय संसद सचिवालयले निकालेको कार्यसूचीमा सरकारको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्रेले जवाफ दिने उल्लेख छ। प्रधानमन्त्री शाह संसदीय समिति बैठकमा समेत नआएको भन्दै सांसदहरू रुष्ट बनेका छन्। समिति सदस्य ज्ञानेन्द्र शाहले प्रधानमन्त्री वा गृहमन्त्रीले सुकुम्बासीलाई पीडित बनाइएको विषयमा जवाफ नदिएकोमा असन्तुष्टि जनाउनु भएको छ।
7: सुकुम्बासीको समस्याको लागि गृहमन्त्री आवश्यक हो। अस्ति सभापतिज्यूले हामीलाई बोलाउँदा पनि हामीले गृहमन्त्रीलाई नै बोलाउनुहोस्, सकभर त प्रधानमन्त्री नै आउने हो यस्तोमा, किनभने यो संवेदनशील विषयवस्तु हो। अब प्रधानमन्त्री आउन सकेनन् भने गृहमन्त्री आउनुपर्ने व्यवस्था छ। त्यो भए हुनाले अहिले के लाग्छ भने बहुमत छ, जे गरे पनि हुन्छ भन्ने लागेको छ। तर अहिले पनि म अपिल गर्न के चाहन्छु भने साथीहरूलाई प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गर्नुहोस्।
3: सभामुख डोलप्रसाद अरियालले राज्यसभा सांसद गणेश पराजुलीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइदिनु भएको छ। आजको बैठकको सुरुमै सभामुख अरियालले संसदको मर्यादा विपरीत देखिएको भन्दै पराजुलीले बोलेका शब्द हटाएको जानकारी दिनुभएको।
8: माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
3: पश्चिम तराईका थारू समुदायमा लोकप्रिय मानिने परम्परागत खेल भोदी लोप हुने अवस्थामा पुगेको छ। नेपालगञ्जबाट दिलबहादुर केसी।
9: भोदी खेल विशेष गरी अनाथ पर्व तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा खेलिने लोकप्रिय र परम्परागत खेल हो। यो समूहमा खेलिन्छ। खेलमा 2 समूह बनाइन्छ र प्रत्येक समूहमा 10-10 जना हुन्छन्। खेलको बीच भागमा सानो खाडल बनाएर त्यसमा काठका लठ्ठीहरू राखिन्छन्, जसलाई थारू भाषामा टाँचा भनिन्छ। खेलाड़ीहरूले पालै पालो झटारो हानेर खाडलबाट ती लठ्ठीहरू बाहिर निकाल्ने प्रयास गर्छन्। निर्धारित समयभित्र जसले धेरै लठ्ठी निकाल्छ उही समूह विजेताको रूपमा घोषित हुने परम्परा छ। थारू अगुवा रामचरण थारू।
2: पहिला गाई भैंसी चराउने गोठालाहरूले खेल्ने खेल हो यो, र यसमा के हुन्छ भनेपछि एक फिट गहिरो खाल्डो हुन्छ बाल्टी, अनि त्यसमा दसवटा लाठी हुन्छ, त्यसलाई काँचा भनिन्छ, र हान्ने खेलाडीसँग त्यो डाङ्गा भन्छन्, अनि दस मिनट भित्रमा दसजना खेलाडीले जसले बढी बाल्टीबाट त्यो काँचा निकाल्न सक्यो त्यही फर्स्ट हुन्छ।
3: हवस् त, अहिलेसम्मको खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले वास्तविक सुकुम्बासीलाई लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 घर भाड़ा दिने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएको समिति सभापति हरि ढकालले जानकारी दिनुभएको हो। उहाँका अनुसार घर भाड़ा दिन स्रोत सुनिश्चित भइसकेको छ। अहिले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रीनिङ भइरहेको छ। सरकारले प्रक्रिया सकिए लगतै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गर्ने बताउँदै आएको छ। इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिको विरोधमा नेपाल निर्माण व्यवसाय महासंघले सड़क विभाग र जलस्रोत विभागमा धरना दिएको छ। अत्यधिक मूल्य वृद्धिका कारण मुलुकभरका सम्पूर्ण आयोजनाहरू स्वत बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघ र सोसँग सम्बन्धित एसोसिएटेड सदस्य समन्वय समितिले आज धरना दिएका हुन् महासंघका महासचिव शिवहरि घिमिरे।
4: हामीले यति धेरै आकाशित मूल्यलाई हामी व्यवसायले थ्याक्न सक्ने अवस्था भएन र हामीले चरणबद्ध रूपमा हामीले यहाँसम्म आज आइपुगेका छौँ। आजदेखि हाम्रा नेपाल राज्यभरिका सम्पूर्ण निर्माण कार्यहरू ठप्प गर्ने बन्द गर्ने हामी निर्णय गरेका छौँ। यसपछिको हुने परिणाम हुन्छ। अब निर्माण कार्य ठप्प भइसकेपछि अब नेपाल सरकारले गर्न पनि म्यापथप लगायत का विषयहरू अरू त्यो ब्याङ्क ग्यारेन्टी इन्सुरेन्सका विषयलाई चाहिँ नेपाल सरकारले सम्बोधन गरेर अब आउने अगाडि चाहिँ म्यापथप गरिदिएर यसलाई चलायमान पनि पछि गर्नुपर्ने हुन्छ। ठेकालाई पनि अगाडि गर्नुहुन्छ र भएका रुग्ण आयोजनाहरूलाई पनि जति विभिन्न कारणले रुग्ण भएका छन् एकपटकको लागि चाहिँ सुविस्ताको आधारमा ठेकाहरू अन्त्य गरेर गरिदियो भने यो फेरि यो म्यापथपको विषयहरू आउँदैन भन्ने कुरा हाम्रो महासंघको धारणा छ।
3: व्यवसायीहरूले सड़क विभागका महानिर्देशक विजय जयसी र सिंचाई विभागका उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिको अस्वाभाविक सम्पत्ति आर्जनको सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनीतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति कमाएको आशंका भए प्रमाणसहित जानकारी दिन आग्रह गरेको हो। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले आफू परिवार आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले विवरण संकलनका लागि सूचना जारी गरिएको हो। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति सम्बन्धी विवरण सम्पर्क नम्बर तथा इमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान गोप्य राखिने आयोगले स्पष्ट पारेको छ। यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिव स्तरसम्मका बहालवाला तथा अवकाश लिएका सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय सांसद पालिकाका प्रमुख तथा उप प्रमुख लगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य सम्पत्ति विवरण बुझाउन भनेको छ। उपल्लो मुस्ताङको लोमान्थाङका होटलहरू विदेशी पर्यटकले भरिभर उभएका छन्।
5: ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरूको उपस्थितिले लोमान्थाङ बजारका झण्डै 3 दर्जन बढी होटल पर्यटकले भरिभर उभएका हुन्। तिजी अवलोकन गर्न 307 जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङ संरक्षण आयोजना एक्याप लैजन आएको छ। तिब्बती संस्कृति झल्किने करिब 600 वर्ष पुरानो तिजी पर्व 350 जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। यो पर्वका अवसरमा सुख शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरूले पाठ पूजा गरिरहेका छन्। साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ। तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन्।
3: चिनिया राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आत्मीय स्वागतसँगै चेतावनीको भाषा समेत सुनाउनु भएको छ। ट्रम्पसँग बेजिङमा भएको भेटवार्ताका क्रममा सीले ताइवान मामिलामा आक्रमक नहुन चेतावनी दिनुभएको हो। ट्रम्पसँगको बैठकमा सीले ताइवान मुद्दा अमेरिका चीन सम्बन्धमा सबैभन्दा महत्वपूर्ण हुने भन्दै यो मामला सही तरिकाले सम्हाल्न नसके दुवै देशको सम्बन्ध अन्त्य खतरनाक अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको चिनिया सरकारी समाचार एजेन्सी सिन्हाले जनाएको छ। ताइवान मामिलालाई सही तरिकाले ह्याण्डल गरिए अमेरिका चीन सम्बन्धमा स्थिरता हुने उहाँको भनाइ थियो। ट्रम्प र सी बीच निर्धारित समयभन्दा लामो कुराकानी भएको बीबीसीले जनाएको छ। चीनले ताइवानलाई आफ्नै भूमि दावी गर्दै आएको छ। अमेरिकाले भने ताइवानलाई सैन्य र राजनैतिक समर्थन दिँदै आएको छ। पछिल्लो समय अमेरिकाले ताइवानलाई अरबौं डलरको हतियार प्याकेज स्वीकृत गर्ने गरेकोमा चीनले विरोध गर्दै आएको छ। अमेरिका र चीनका शीर्ष नेताहरू बीच व्यापार र मध्य पूर्वको युद्ध बारे वार्ता भएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले वास्तविक सुकुम्बासीलाई लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 भाडा दिने तयारी गरेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सरकारी प्रतिनिधिहरूले घर भाडा दिने बारे जानकारी गराएको समिति सभापति हरि ढकालले जानकारी दिनुभएको हो। समितिले काप्रे बनेपाको सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमन पनि गर्ने भएको छ, तर अनुगमनको मिति तय भएको छैन। समितिले आज शहरी विकास मन्त्री सुनिल लम्साल र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रदीप रावलसँग सुकुम्बासी बस्तीमा डोजर चलाएको र सुकुम्बासीको व्यवस्थापनबारे जवाफ मागेको छ। बैठकमा शहरी विकास मन्त्री लम्सालले घरटहरा भत्काइएका सुकुम्बासीलाई अन्यायमा नपारिएको जिकिर गर्नुभएको थियो। बच्चा वृद्ध सुत्केरी अपाङ्गलाई अन्याय नपरेको जिकिर गर्दै मन्त्री लम्सालले कतै मर्का परेको भएमा तत्काल समाधान गरिने पनि बताउनु भएको थियो। मुलुकभरका निर्माण व्यवसायी आजदेखि आन्दोलनमा उत्रिएका छन्। अत्यधिक मूल्यवृद्धिका कारण अब काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल निर्माण व्यवसायी महासंघले आजदेखि सरकारी निकायमा धरना र घेराउ गर्न थालेको छ। सरकारले आफ्ना समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर आन्दोलन शुरू गर्नुपरेको महासंघका प्रवक्ता मंगलबहादुर साईको भनाइ छ। निर्माण व्यवसायीले 77 जिल्ला प्रशासन कार्यालय सहित काठमाडौँका सड़क विभाग, सिंचाई विभाग र मन्त्रालयमा पनि धरना दिएका छन्। इन्धन र निर्माण सामग्रीको भाव बढे पनि सरकारले मूल्य समायोजन नगरेकाले हाल मुलुकभरका 8,000 जति ठेक्काको काम बन्द भएको पनि साईले जानकारी दिनुभएको छ। निर्माण व्यवसायीले बढेको बजार भाव अनुसार ठेक्काको मूल्य पनि बढाउनु पर्ने, काम रोकिएका आयोजनाको म्याद 84 असारसम्म पुर्याउनु पर्ने र नयाँ बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था मिलाउनु पर्ने माग राखेका छन्। उपल्लो मुस्ताङको लोमान्थाङका होटलहरू विदेशी पर्यटकले भरि भर्याउ हुन थालेका छन्।
4: ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरूको उपस्थितिले लोमान्थाङ बजारका झन्डै 3 बढी होटल पर्यटकले भरि भराउ भएका हुन्। तिजी अवलोकन गर्न 307 विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङ संरक्षण आयोजना एक्यापले जनाएको छ। तिब्बती संस्कृति झल्किने करिब 600 वर्ष पुरानो तिजी पर्व 350 विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। यो पर्वका अवसरमा सुख शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरूले पाठ पूजा गरिरहेका छन्। साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ। तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन्।
3: चिनिया राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आत्मीय स्वागतसँगै चेतावनीको भाषा समेत सुनाउनु भएको छ। ट्रम्पसँग बेजिङमा भएको भेटवार्ताका क्रममा सीले ताइवान मामिलामा आक्रमक नहुन चेतावनी दिनुभएको हो। ट्रम्पसँगको बैठकमा सीले ताइवान मुद्दा अमेरिका चीन सम्बन्धमा सबभन्दा महत्वपूर्ण हुने भन्दै यो मामला सही तरिकाले सम्हाल्न नसके दुवै देशको सम्बन्ध अत्यन्त खतरनाक अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको चिनिया समाचार एजेन्सी सिन्हुआले जनाएको छ। ताइवान मामलालाई सही तरिकाले ह्यान्डल गरिए अमेरिका चीन सम्बन्धमा स्थिरता हुने उहाँको भनाइ थियो। ट्रम्प र सीबीच निर्धारित समयभन्दा लामो कुराकानी भएको बीबीसीले जनाएको छ। चीनले ताइवानलाई आफ्नै भूमि दावी गर्दै आएको छ। अमेरिकाले भने ताइवानलाई सैन्य र राजनैतिक समर्थन दिँदै आएको छ। पछिल्लो समय अमेरिकाले ताइवानलाई अरबौं डलरको हतियार प्याकेज स्वीकृत गर्ने गरेकोमा चीनले विरोध गर्दै आएको छ। व्यवसायलाई भाग्ने अवस्थामा पुर्याएको भन्दै राष्ट्रिय सभाका सांसदहरूले सरकारको आलोचना गरेका छन्। आजको बैठकमा बोल्दै सांसद महन्त ठाकुर,
5: अब स्वदेशी पुँजी जो हाम्रो व्यवसायीहरूले उनीकै पासमा छ, अब उसले लगाउनै नपाउने, उनलाई जेलमा राखिदिने, अब भागिरहेका छन्। सुन्छु चौधरी के बहुत सारा नाम देश छोडेर गइसकेका छन्, तकलिफ यहाँ सहन सकेन। त्यस्तै उनीहरूको ठुलो देन रहेछ हाम्रो समाजमा, शिक्षा, स्वास्थ्य, उद्यम, व्यवसाय, यससम्म चाहिँ मारवाडी समाजको ठुलो देन छ। तब उनीहरूलाई नै भगाइदिने भने जो थोर बहुत छ स्वदेशी पुँजी त्यसै डराएको छ, त ऊ कहाँबाट लगानी गर्छ?
3: सरकारले न्यायिक क्षेत्रमा समेत आतंक मचाएको उहाँको आरोप छ।
5: तर यस्तै गर्ने हो भने कुनै पुँजी यहाँ आउँदैन, त हाम्रो चाहिँ विकासको उहाँ जुन कल्पना गर्नुभएको छ कसरी हुन्छ? अनेक किसिमको टेरर को साथ साथ जुडिसियल टेरर पनि छ।
3: सांसद रामकुमारी झाँक्रीले पनि हरेक क्षेत्रमा भएर डर उत्पन्न गराइएको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
2: इकोनोमीको ड्रिभन फोर्सलाई चाहिँ पहिला थुन्ने अनि सुन्ने सुशासन यहाँ छ। पहिला थुन्ने अनि सुन्ने, अब यसलाई रिभर्स गरेर हेर्नुभयो भने थुनेर सुन्ने भन्दा सुनेर थुन्ने हो कि, म सरकारलाई सुझाव दिन चाहन्छु। त्यसपछि हरेक मान्छेलाई आतंकित गर्ने भन्दा पनि मान्छेलाई काम गर्ने
3: हवस् त। अहिलेसम्मको खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सम्पत्ति छानबिन आयोगले 2062 2081 चैत मसान्तसम्म सार्वजनिक पदमा बसेकाहरूलाई सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचना निकालेको छ. यो अवधिका प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा अधिकारी, नेपाल राष्ट्र बैंकका अधिकारी लगायतले सम्पत्ति विवरण बुझाउनुपर्नेछ. उनीहरूले आफूसँगै परिवारको नाममा रहेको स्वदेश विदेशको सम्पत्ति विवरण दिनुपर्नेछ. यो अवधिका प्रदेश प्रमुख, मन्त्रीदेखि प्रदेश सभाका सांसद र पदाधिकारीसँगै जिल्ला विकास समिति, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले पनि सम्पत्ति विवरण बुझाउनुपर्नेछ. पूर्व न्यायाधीशसँगै महान्यायाधिवक्ता र प्रदेश मुख्य न्यायाधिवक्ताले पनि सम्पत्ति विवरण बुझाउनुपर्नेछ. निजामतीतर्फ राजपत्राङ्कित द्वितीय श्रेणी र त्यसभन्दा माथिका अधिकारीको सम्पत्ति छानबिन हुनेछ. नेपाली दूतावास र कूटनीतिक नियोगका प्रमुख र कर्मचारीको सम्पत्ति पनि छानबिन हुनेछ. राष्ट्र बैंक र सरकारी बैंक तथा वित्त संस्थाका उच्च पदस्थ सहित सरकारबाट अनुदान पाएका विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारीसँगै उच्च कर्मचारी पनि सम्पत्ति छानबिनको दायरामा छन्. राष्ट्रपति र उपराष्ट्रपतिको पद भने छानबिनमा पर्नेको सूचीमा छैन. तर राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका सल्लाहकार, स्वकीय सचिव, निजी सचिव र अरू पदाधिकारीको सम्पत्ति छानबिन हुनेछ. आयोगको सूचना अनुसार छानबिनको दायरामा पर्नेहरूले आफ्नो र परिवारका सदस्यको नाममा रहेको पैतृक र आर्जित चल अचल सम्पत्ति र सम्पत्तिको स्रोत खुल्ने कागजात 30 दिनभित्र आयोगको कार्यालय केशर महल काठमाडौँमा आफै उपस्थित भएर प्रतिनिधि मार्फत वा हुलाकबाट बुझाउनु पर्नेछ. श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब प्रधानमन्त्रीले नै दिनुपर्ने बताउनु भएको छ. प्रतिनिधि सभाको आजको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको अनुपस्थितिमाथि व्यङ्ग्य गर्दै उहाँले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने बताउनु भएको हो.
4: आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, त्यसो भएको कारणले उहाँले नै उत्तर दिनुपर्ने कार्यक्रम हुन्छ. अब यो काग कराइरहन्छ, पिना सुकिरहन्छ भन्ने हिसाबले हामी संसदलाई चलाउन सक्दैनौ. अब यहाँ थुप्रै माननीय ज्यूहरूले आफ्नो विचारहरू राख्नुभयो, थुप्रै विषयहरू आइसक्यो. हामी नेपाली त्यति धेरै जान्ने, गफ गर्नुमा हामीलाई विश्वमा कसैले पनि भ्याउँदैन, तर देश बनाउन हामीले सकेनौँ. हाम्रो कर्तव्य हामीले पूरा गर्दैनौँ भने अधिकारको दावी गर्ने अवस्था रहँदैन. प्रधानमन्त्रीज्यूले साथै माननीय मन्त्रीज्यूहरूले आफ्नो कर्तव्य आगामी दिनमा पूरा गर्नुहुनेछ भन्ने विश्वास पनि म लिन चाहन्छु. यहाँ समस्या कहाँनिर छ भन्ने कुरा हामीले बुझ्नु जरुरी छ. हामी सबैसँग विचार छ, हामी सबैसँग मुद्दा छ, हामी सबैलाई जनताले चुनेर नै यहाँ पठाउनु भएको. मेरो विचार पनि समेटियोस् भन्ने मात्रै हो यहाँ मनसाय जस्तो मलाई लाग्छ. तर सरकारले एकलौटी ढङ्गबाट विषयगत समितिहरूको बैठक पनि नराखी, विषयगत समितिहरूबाट आएका सल्लाह सुझावहरूलाई पनि नसमेटी नीति तथा कार्यक्रम ल्यायो.
3: मुलुकभरका निर्माण व्यवसायी आजदेखि आन्दोलनमा उत्रिएका छन्. अत्यधिक मूल्य वृद्धिका कारण अब काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्. नेपाल निर्माण व्यवसायी महासंघले आजदेखि सरकारी निकायमा धरना र घेराउ गर्न थालेको छ. सरकारले आफ्ना समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर आन्दोलन शुरू गर्नु परेको महासंघका प्रवक्ता मंगल बहादुर शाहीको भनाइ छ. निर्माण व्यवसायले 77 जिल्ला प्रशासन कार्यालय सहित काठमाडौँमा सड़क विभाग, सिंचाई विभाग र मन्त्रालयमा पनि धरना दिएका छन्. इन्धन र निर्माण सामग्रीको भाव बढे पनि सरकारले मूल्य समायोजन नगरेकोले हाल मुलुकभर 8,000 जति ठेक्काको काम बन्द भएको पनि शाहीले जानकारी दिनुभएको छ. निर्माण व्यवसायीले बढ़ेको बजार भाव अनुसार ठेक्काको मूल्य पनि बढ़ाउनुपर्ने, काम रोकिएका आयोजनाको म्याद 2084 असारसम्म पुर्याउनुपर्ने र नयाँ बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था मिलाउनुपर्ने माग राखेका छन्. अमेरिका र चीनका शीर्ष नेताहरूबीच व्यापार र मध्य पूर्वको युद्धबारे वार्ता भएको छ. दुई दिने राजकीय भ्रमणका क्रममा डोनाल्ड ट्रम्पलाई चीनका राष्ट्रपति सी जिनपिङले आत्मीय स्वागत गर्नुभएको छ.
5: China and the United States both stand to gain from cooperation and lose from confrontation. We should be partners, not rivals. We should help each other succeed and prosper together and find the right way for major countries to get along well with each other in the new era.
3: राष्ट्रपति ट्रम्पले सीलाई महान नेता भन्दा अरूले गाली गर्छन् भन्दै दुई शक्तिशाली मुलुकबीचको सम्बन्ध यसअघि कहिले नभएको राम्रो हुने दावी गर्नुभएको छ.
2: We've had a fantastic relationship. We've gotten along. When there were difficulties, we worked it out. I would call you and you would call me, and whenever we had a problem, we worked it out very quickly.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार.
6: यो BFBS गोर्खा रेडियो हो.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संसदमा बोल्ने समयको विषयलाई लिएर धनकुटाका एमाले सांसद राजेन्द्र राईले सभामुखलाई पेल्नु भएको छ। सभामुखलाई घुर्की लगाएरै सांसद राईले आफूलाई दिइएको पाँच मिनटको समयभन्दा दोब्बर बढ़ी बोल्नु भएको छ। शुरूमा सभा चार मिनट जति बोलेपछि नै सांसद राईले सभामुखसँग थप समय माग्न थाल्नु भएको थियो। त्यसपछि सांसद राई र सभामुख डीपी अरियाल बीचको सवाल जवाफका केही अंश
4: यसपछि सभामुख महोदय मलाई अलिक टाइम दिनु निवेदन गर्छु। तपाईँ हामी सँगै हिजो मन्त्री पनि थियौँ। मान्य राणाजी तपाईँलाई म सहयोग गर्छु भन्नुहुन्थ्यो, खोइ त सहयोग आज आज तपाईँले यो काट्न पाउनुहुँदैन मान्छे। म उठ यहाँबाट जान्न ल उपप्रधान त्यो सोडी मुवाकले नरेसी म यहाँबाट छोडिदिनु ल। तपाईँ के गर्नुहुन्छ? तपाईँ काट्ने, तपाईँ हेप्ने, तपाईँ कसरी हेप्नुहुन्छ? ल हेर्नुहोस् त म यहाँबाट जान्न जान्न ल के गर्नुहुन्छ ल।
5: मान्य सदस्य बोल्नुहोस्।
4: तपाईँले हरेक कुरोमा नयाँ भन्नुभयो। आम्मा कस्तो नयाँ, अस्ति साथीहरू ब्रुक ब्रुक उफ्रिन्छ नयाँ ढङ्गले हेर्नुहोस्। हरेक कुरो नयाँ छ तपाईँहरूसँग, तर यो लेखनमा नयाँ हुनु पर्थ्यो। अरू कुरो चाहिँ बेठिक भन्ने, त्यो चाहिँ कसरी तपाईँले डुप्लिकेट गर्नुभयो?
5: सदस्य आफ्नो भनाइ छुट्याउनुहोस्।
4: त्यसो गर्नु मिल्दैन सभामुख महोदय। तपाईँलाई म निवेदन गर्न चाहन्छु, मलाई टाइम दिनु पर्यो नि त। तपाईँहरू हेपेको हेपेको जाने, हेप्न मिल्छ यहाँ यो सदनमा? जनताले चुनेर आएको प्रतिनिधि हो म त। हेर्नुहोस् तपाईँहरू एक एकचोटि होइन नि, म त तिनचोटि आमामा जनताले भारी मत दिएर जिताएको मान्छेले कसरी थोरै बोल्छ? थोरै बोल्न मिल्छ मिल्दैन? मलाई धनकुटाको जनताले भनिसके तिमीले धनकुटाको बारेमा राम्रो कुरा राख भनेर मलाई भनिसकेको बेलामा म थोरै कुरा कसरी राखौँ?
5: मान्य सदस्य मैले दुई मिनट बढी समय दिइसकेको छु।
4: यो नीति र कार्यक्रमसँग केही कुरा राखौँ कि भन्ने म कुरा राख्न चाहन्छु। धनकुटा जिल्लामा सबैजना मान्छेको जनताको इन्कम बढेको छ, सबैजना मान्छे धनी छ। उसको गोजीमा एकजनाको व्यक्ति हो र बिसवटा तिसवटा हात्ती हुन्छ। हेर्नुहोस् त्यो एउटा गाँजा खेती हो, यसलाई वैधानिक बनाउने वातावरणको निम्ति म अपिल गर्न चाहन्छु। अब मलाई पाँच मिनट समय दिनु सभामुख, केही हुँदैन सभामुख महोदय।
5: सदस्य मैले मान्य सदस्यलाई पाँच मिनट बढी समय दिनै सकेँ हजुरले माग्नुभन्दा अगाडि नै।
4: सभामुख महोदय
5: मान्य सदस्यले अब एक मिनटमा आफ्नो कुरा सक्नुहोस्।
4: मेरो अर्को त राय छ नि त, खोइ त हाम्रो उप प्रधानमन्त्री चाहियो नि त, कसरी यो छोडौँ? मैले धनकुटा जनताले मलाई भनिरहेको छ तिमीले त्यो रोस्टममा उभिएर भन्ने बेला यो मञ्च मैले कसरी छोड्नु? सभामुख महोदय कि जनताले त्यत्रो मत मलाई दिएको छ, प्रधानमन्त्री डाक्न सक्नु भएन? तपाईँहरू कमजोर हो, यसमा दुविधा छैन। तपाईँले जुन जुन बहना बनाए पनि जे जे भए पनि तपाईँहरूलाई प्रधानमन्त्रीले टेरेन, त्यो त क्लियर, यसमा दुविधा छैन। अब यति भनिराख्दाखेरि अब पाँच मिनट समय दिउँ त सभामुख महोदय, के हुन्छ? केही हुन्न
5: मान्य सदस्य, मैले मान्य सदस्यले भनेपछि पनि एक मिनट समय दिइसकेँ। दिएको समयभन्दा पनि छ मिनट बढी दिइसकेको हुनाले यहाँको समय सकिएको छ मान्य सदस्य।
4: अब सभामुख एउटा निवेदन गर्नु पर्यो, नयाँ मान्नेहरूले ताली बजाउनु जरुरी छैन, पछि तपाईँहरूले यो चाल पाउनु छ यो रोस्टममा पछि अर्कोचोटि नि। अहिले ठिकै छ कि? ल सभामुख महोदय मैले तपाईँको कुरा माने तर यसमा मेरो थुप्रै रिजर्भेसन छ, धन्यवाद।
3: काँग्रेस सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई छ घण्टामा सीमित गरिनु संसदको अपमान भएको बताउनु भएको छ। उहाँले विगतमा नीति तथा कार्यक्रममाथि न्यूनतम तीनदेखि एक सातासम्म गम्भीर छलफल हुने गरेको भन्दै बहुमतको दम्ब देखाएर विपक्षी सांसदहरूको आवाज निस्तेज पार्न खोजिएको आरोप लगाउनुभयो।
6: योभन्दा अगाडिका प्रत्येक संसदमा तीन दिनदेखि एक हप्तासम्म यसको गम्भीर रूपले छलफल भएको छ। सभामुख महोदय पहिलो चोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक परिवेशदेखि लिएर आर्थिक विकासका मेरुदण्ड र नीतिहरूको सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ, त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मान्यको आवाजलाई निस्तेज गरेर जम्मा आजको कार्यक्रम छ घण्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु, म दुःखका साथ यसलाई खेद व्यक्त गर्न चाहन्छु। यो परम्परा ठिक भएन, बहुमतको आधार र दम्बमा जुन ढंगले गर्न खोजेको छु त्यसले ठिक बाटो हामी पहिलाउँछौ जस्तो लाग्दैन।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभामा प्रधानमन्त्रीको अनुपस्थितिमाथि व्यङ्ग गर्दै उहाँले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने बताउनु भएको हो।
2: आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, त्यसो भएको कारणले उहाँले नै उत्तर दिनुपर्ने कार्यक्रम हुन्छ। अब यो काग कराइरहन्छ, पिना सुकिरहन्छ भन्ने हिसाबले हामी संसदलाई चलाउन सक्दैनौँ। अब यहाँ थुप्रै माननीय ज्यूहरूले आफ्नो विचारहरू राख्नुभयो, थुप्रै विषयहरू आइसक्यो। हामी नेपाली त्यति धेरै जान्ने, गफ गर्नुमा हामीलाई विश्वमा कसैले पनि भ्याउँदैन, तर देश बनाउन हामीले सकेनौँ। हाम्रो कर्तव्य हामीले पूरा गर्दैनौँ भने अधिकारको दावी गर्ने अवस्था रहँदैन। प्रधानमन्त्रीज्यूले साथै माननीय मन्त्रीज्यूहरूले आफ्नो कर्तव्य आगामी दिनमा पूरा गर्नुहुनेछ भन्ने विश्वास पनि म लिन चाहन्छु। यहाँ समस्या कहाँनिर छ भन्ने कुरा हामीले बुझ्नु जरुरी छ। हामी सबैसँग विचार छ, हामी सबैसँग मुद्दा छ, हामी सबैलाई जनताले चुनेर नै यहाँ पठाउनु भएको। मेरो विचार पनि समेटियोस् भन्ने मात्रै हो यहाँ मनसाय जस्तो मलाई लाग्छ। तर सरकारले एकलौटी ढङ्गबाट विषयगत समितिहरूको बैठक पनि नराखी, विषयगत समितिहरूबाट आएका सल्लाह सुझावहरूलाई पनि नसमेटी नीति तथा कार्यक्रम ल्यायो।
3: स्वतन्त्र सांसद महावीर पुलले सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णयको स्वागत गर्दै मन्त्रालयको नाममा अनुसन्धान शब्द थप गर्न सुझाव दिनुभएको छ। उहाँले मन्त्रालय गठन भए पनि पर्याप्त बजेट अभावमा प्रभावकारी काम हुन नसक्ने भन्दै पुँजीगत खर्चको कम्तीमा 1% बजेट अनुसन्धान र विकासमा विनियोजन गर्नुपर्ने अडान दोहोर्याउनु भयो।
7: हिजो पढाइ भएन दुर्भाग्यवश, आज चाहिँ पढ्न पाइयो। उपदेशहरू आदेशहरू विभिन्न माननीय ज्यूहरूबाट सुन्न पाइयो, धन्यवाद। नीति तथा कार्यक्रम छ, यसमा एउटा दुईटा कुरा थपियोस् भन्न चाहन्छु। र त्यो थप्ने कुरा चाहिँ के हो त भन्दाखेरि, मन्त्रालय त गठन भयो, मन्त्रालय आफैले त काम गर्दैन, मन्त्रालय सञ्चालन गर्नको लागि त्यसमा निश्चित बजेट चाहिँ आउनु पर्यो। त्यो निश्चित बजेट भनेको पुँजीगत खर्चको 1% होस्। प्रधानमन्त्रीज्यू यहाँ आउनु भएन, हामीले पनि उहाँलाई ल्याउने कोसिस गरिरहेका छौँ अनि उहाँ पनि नआउने कोसिस गरिनु भएको छ। यो हाम्रो आन्तरिक कुरा होस्। भोलि चाहिँ यो कुरा चाहिँ इन्टरनेसनल मिडियामा गयो भने के होला, त्यो कुरा चाहिँ सोचौँ क्या। किनभने इन्टरनेसनल मिडियामा प्रधानमन्त्रीज्यू एकदमै प्रख्यात हुनुभएको छ, फेरि जुन ख्याति प्राप्त गर्नुभएको छ उहाँले यति चाहिँ विचार नगरिदिँदाखेरि फेरि त्यो ख्याति चाहिँ कता जान्छ कि। इन्टरनेसनल मिडियाले केही नगरे त ठिकै छ, गर्यो भने केही हुन्छ कि भन्ने मलाई एकदमै मनै डर लागेको छ। ल धन्यवाद।
3: कांग्रेस सभापति गगन थापाले राज्यले लहर र सनकका आधारमा निजी क्षेत्रसँग व्यवहार गर्न नहुने बताउनु भएको छ। आज पोखरामा पार्टीको गण्डकी प्रदेश स्तरीय भेलामा बोल्दै सभापति थापाले राज्यले निजी क्षेत्रसँग यस्तै व्यवहार गर्दै गयो भने हामीले अर्थतन्त्रमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउनुपर्ने बताउनु भएको हो। निजी क्षेत्र पनि कानूनले बाँधिएको र केही परे कानून अनुसार अघि बढ़नुपर्ने उहाँले बताउनुभयो। गल्ती गरेकालाई कानून बमोजिम कार्यवाही गर्नुपर्नेमा कांग्रेस स्पष्ट रहेको उहाँको भनाइ छ। अब खबर फटाफट।
8: गण्डकी प्रदेश काली गण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क आयोजनामा पर्ने छुसाङ घमी सड़क कालोपत्रका लागि आर्थिक स्रोत जुट्यो। बारागुङ मुक्ति क्षेत्रको छुसाङ र लोघेकर दामोदर कुण्डको घमी जोड्ने 40 किलोमिटर सड़क कालोपत्रे गर्न अर्थ मन्त्रालयबाट 3.15 अर्ब बजेट स्वीकृत। पोखरा महानगरको 500 रोपनीमा तर्बुजा खेती, 50% अनुदानमा 10 वडामा गरिएको तर्बुजा बेच्दा किसानले 5 करोड कमाउने महानगरको अनुमान। कैलाली टिकापुरका सरकारी कार्यालय वरपरका पसलमा अनुगमन, बोतलको 20 रुपियाँ पनि नपर्ने पानीको 30 र 1 पाना फोटोकपी गर्दा 10 रुपियाँ लिने गरेको पाइएपछि प्रशासन पनि रुष्ट। कास्की जिल्लाभरि चल्ने एम्बुलेन्सले अबदेखि अनिवार्य ग्लोबल पोजिसनिङ सिस्टम जीपीएस जडान गर्नुपर्ने, जीपीएस नराखेका र अनुमति नलिई चलाइएका सरकारी र निजी एम्बुलेन्सलाई तत्काल प्रक्रिया पूरा गर्न कास्की प्रशासनको ताकेता। 8163 मिटर अग्लो मनास्नु हिमाल आरोहणको 70 वर्ष पूरा, 7 दशकमा 3643 आरोहीले मनास्नु चढे। चितवनको मौरी पालन कार्यक्रम भण्डारामा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन हुँदै यो वर्ष 1260 रानो वितरण गरिँदै हालसम्म 95 किसानलाई 512 रानो वितरण।
3: चिनिया राष्ट्रपति सी जिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुल्ला रहनुपर्छ भन्ने कुरामा सहमत हुनुभएको छ। ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो दुई विषयमा सहमति भएको हो। यसैबीच सी र ट्रम्प बीच बेजिङमा द ग्रेट हल अफ द पीपलमा भेटवार्ता भएको छ। बेजिङमा अमेरिकी समकक्षी ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गर्दै चिनिया राष्ट्रपति सीले अमेरिका चीन सम्बन्धलाई विश्वको सबैभन्दा महत्वपूर्ण भन्नुभएको बीबीसीले जनाएको छ। चीन अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देश प्रतिद्वन्दी नभई साझेदार बन्नुपर्ने उल्लेख गर्नुभयो। यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देश बीचको पहिलेको वार्तालाई अत्यन्तै सकारात्मक भनेर प्रशंसा गर्नुभएको खबरमा उल्लेख छ।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा आज पनि उठ्यो प्रधानमन्त्रीको अनुपस्थिति बारे प्रश्न।
1: संसदभन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढङ्गले अगाडि जान दिन सक्ने अवस्थामा छैनौँ।
0: भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा कस्तो असर पार्ला?
2: यो आर्थिक वर्षमा सर्टेज हुनेवाला छैन, प्राइसमा त्यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति घटबड भइ नै रहन्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिका चीन सम्बन्ध विश्वमै सबैभन्दा महत्त्वको रहेको चिनिया राष्ट्रपतिको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। युकेमा प्रधानमन्त्री कियर स्टारमरका एकजना प्रमुख मन्त्रीले राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्रीमाथि आफ्नो विश्वास गुमेको भन्दै पदबाट राजीनामा दिएको चिठी सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले आगामी आम निर्वाचनमा स्टारमरले लेबर पार्टीलाई नेतृत्व दिन नसक्ने उल्लेख गरेका छन्। स्ट्रिटिङले अब प्रधानमन्त्रीमा आफ्नो दावी गर्ने ठानिएको छ। उनका सहयोगीहरूले आफ्नो दावी पेश गर्नका लागि उनीसँग पर्याप्त सांसदहरूको समर्थन रहेको बीबीसीसँग बताएका छन्। बीबीसीका राजनीतिक संवाददाता इएन वाटसन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खडा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन। बीबीसी संवाददाता इएन वाटसनको भनाई। आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको रात्रिभोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताएका छन्। सीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्त्वपूर्ण रहेको बताए। ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चिनियाँ राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट 2 घण्टा चलेको थियो। व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ। सबैभन्दा संवेदनशील रहेको ताइवानको विषय व्हाइट हाउसले उल्लेख गरेको छैन। इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्गबाट थप चिनियाँ पानी जहाजहरू पार गर्न तेहरानले अनुमति दिएको उल्लेख गरेको छ। चिनियाँ विदेश मन्त्री र इरान स्थित बेजिङका राजदूतको आग्रहमा अझैसम्म इरानी नियन्त्रण कायम रहेको उक्त जलमार्गमा चिनियाँ जहाजहरूलाई अनुमति दिइएको जानकार स्रोतलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले जनाएको छ। बेजिङले यसको पुष्टि गरेको छैन। इरानले यसअघि युद्ध चलिरहँदा पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो। जहाजहरूको निगरानी गर्ने तथ्याङ्कले चिनियाँ सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढेको देखाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीले झिकाएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट बाहिरिएका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हतियारधारी सैनिकले घेरा हालेका थिए। यसअघि रोड्रिगो डुटेर्टेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसहरूको गैरन्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रोनाल्ड डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्। र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 89 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रुख ढलेर र चट्याङ लागेर गएको बताए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको बताइएको छ। तर प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध सुरु गरेपछि प्रतिनिधि सभाको आजको बैठक पनि प्रभावित भयो। उक्त बैठकमा आज प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको थियो। एक रिपोर्ट। विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा लगातार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको खोजी गरिराखे पनि सांसदहरूको प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। तर नीति तथा कार्यक्रममाथि दिनभरको छलफल पश्चात सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन बोलाएसँगै विपक्षी सांसदहरूले उभिएर विरोध गरे। त्यसक्रममा विपक्षी सांसदमध्येका युवराज दुलालले भने,
1: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, त्यस कारणले यो संसदभन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौँ, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारु ढङ्गले अगाडि जान दिन सक्ने अवस्थामा छैनौँ।
0: लगत्तै सभामुख अर्यालले विपक्षीहरूलाई सहमत गराउने कोसिस गरे।
4: हामीले छलफल भइसके पछाडि, हाम्रा कुराहरू राखिसके पछाडि, सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको मान्ने मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला।
0: तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक केही बेरका निम्ति स्थगित गरियो। यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
5: सभामुख महोदय, पहिलोचोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मान्यको आवाजलाई निस्तेज गरेर छ घन्टाभित्र, जम्मा आजको कार्यक्रम छ घन्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
0: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले भने,
6: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकाङ्क्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुँदे कार्ययोजना र सही बुँदे नै नीति कार्यक्रम बीच तादाम्यता देखिँदैन।
0: नीति तथा कार्यक्रममाथि 35 सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानुनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बीबीसीलाई बताए। अब अर्को विषय, भारतले तत्काल लागू हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चिनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चिनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी सुरुमा भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौँ।
2: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौँ कि आर्थिक वर्षको गर्दैनौँ। क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहारपछि क्रसिङ सिजन सुरु हुन्छ र करिब 4 क्रसिङ सिजन चल्छ, त्यसपछि चाहिँ चिनी कारखानाहरू बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2,00,000 मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
7: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
2: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के भयो भने लास्ट इयर हाम्रो चाहिने चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढ्ने पनि आयो। हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँ। त्यस कारण यो क्रसिङ सिजन सुरु हुनुभन्दा पहिले नेपालमा यथेष्ट मात्रामा चिनी छ, त्यो चाहिने ट्रेडरहरूका पनि छ र इन्डस्ट्रीको गोदाममा पनि छ। त्यस कारण चिनीको आयात मतलब हामीले गर्न नपाएपछि या इन्डियाको निर्यात प्रतिबन्धले नेपालमा यो आर्थिक वर्षमा केही फरक पर्दैन, यो क्रसिङ सिजनलाई फरक पर्दैन।
7: नेपालको वार्षिक खपत कति हो, उत्पादन कति हुँदै आएको छ औसत?
2: वार्षिक खपत हेर्नुहोस् अब यद्यपि सरकारी टुङ्गै पनि तथ्याङ्क छैन, हामीहरूले इस्टिमेट गर्ने चाहिने नेपालको खपत करिब 2,70,75,000 टन जति छ जस्तो हामीलाई आलङ्कन छ।
7: त्यसमध्ये यो वर्ष 2,00,000 मेट्रिक टन चाहिँ उत्पादन नै भएको छ।
2: उत्पादन भयो र करिब चाहिने 75,000-80,000 मेट्रिक टन अहिले चाहिँ सरकारी आँकडाको हिसाबले अलरेडी नेपालमा आयात भइसकेको छ।
7: त्यसो भए उपभोक्ताहरू त्यस्तो आतिनुपर्ने अवस्था छैन भन्दा हुन्छ?
2: पटक्कै छैन। चिनीको कुनै पनि प्रकारको यो आर्थिक वर्षमा मतलब यो क्रसिङ सिजनमा सर्टेज हुनेवाला छैन।
7: एक थरीका उपभोक्ताले खास गरी भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा मूल्य के हुने हो भनेर चिन्ता पनि व्यक्त गर्न थालेका छन्। त्यसले मूल्यमा के कस्तो असर पर्न सक्छ?
2: हेर्नुहोस् अहिले चाहिँ त नेपालको जुन चिनी छ त्यो हाम्रो लागत मूल्यभन्दा कम्तीमा नै बिकिराखेको छ, किनभने मार्केट साह्रै स्विङ भयो नेपालको चिनीको। यो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी, होइन? अब यो प्रतिबन्धले कुनै पनि त्यसको प्राइसमा खासै केही असर आउँदैन। हेर्नुहोस् अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ, तर कुनै ठुस्तो त्यस्तो मेजर चाहिने उपभोक्तालाई असर पर्ने प्रकारको चाहिने यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन। अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ, हेर्नुहोस् नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिने इन्डस्ट्रियल युजमै हुन्छ। इन्डस्ट्रियल युज भनेको बेकरीमा होला, कन्फेक्सनरीमा होला, जुसहरूमा होला, होइन, जुसेज लाइक कोक फेन्टा त्यस्तोमा हुन्छ। डोमेस्टिक खपत जम्मा 20% मात्रै छ।
7: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति?
2: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा 3 मान्छेको हुन्छौँ जनरली, होइन, 3 people in 1 home एभरेजमा। त्यो 3 मान्छेको चाहिने हामीले गर्ने हो भने महिनाको 1 भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी,
7: वर्षको 12 जति भयो,
2: त्यो पनि 3 चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ हेर्नुहोस् है। त्यस कारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढे पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठुलो कुरो हुँदैन त्यो, किनभने यहाँ हेर्नुहोस् तपाईँ चामलमा हेर्नुहोस् या चाहिँ तपाईँको तरकारीमा हेर्नुहोस् घिउ तेलमा हेर्नुहोस् जुन प्रकारको वृद्धि हुन्छ, होइन, 10-20% त मतलब तुरन्त चाहिने प्राइस एस्केलेसन हुन्छ। जबकि चिनी यस्तो कमोडिटी छ, तपाईँले यसो अध्ययन गर्नुभयो भने लास्ट 15 अहिलेसम्मको गऱ्यो भने प्राइसै नबढेको त म भन्दिनँ, 15 चाहिने प्राइस बढ्यो भने टोटल चाहिने चिनी तेलमा 60 थियो होला, अहिले 90 हो। सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो।
7: भनेपछि किलोमा 2-4 बढ्न सक्ने अनुमान गर्न सकिन्छ?
2: त्योभन्दा बढी त बढ्दैन होला, अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो, इन्टरनेसनल प्राइसले पनि धेरै गभर्न गर्छ हेर्नुहोस् होइन। चिनी नबिकेको बेलामा कस्टिङ भन्दा घटीमा पनि बेचिन्छ। अब यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरकै प्राइस हेर्नुपर्छ, जस्तो क्रसिङ सिजन सुरु हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ, फार्मरलाई पेमेन्ट गर्नुपर्छ, दे सेल सुगर इन भेरी भेरी लो प्राइस, दसैँ तक आएर त्यो 8-10 चिनी होल्ड गरेको हुन्छ, त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ, होइन, अपर्च्युनिटी कस्ट लाग्छ, त्यसको इन्सुरेन्स कस्ट लाग्छ, त्यो बेलामा अलिकति 4-5 बढ्यो भने हामी बढ्यो भन्छौँ, तर हामी इयरली एभरेज गर्यो भने सुगर प्राइस लगभग चाहिँ नि 1-2 भन्दा बढी तलमाथि पर्दैन।
0: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, साथी गनी अन्सारीसँग कुरा गर्दै। अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको बताएका छन्। आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देशबीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए। विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच 2 चलेको बैठकमा व्यापार, तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट।
3: ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने संकेत गरेका छन्। व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन्। व्हाइट हाउसले दुई पक्षबीच आर्थिक सहकार्य बढाउने र अमेरिकी कम्पनीहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ। अमेरिकी उद्योगमा चिनियाँ लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ। बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन, तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ। भेटमा चिनियाँ राष्ट्रपतिले हुर्मुज जलमार्गमा चिनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चीनले चासो राखेको व्हाइट हाउसले जनाएको छ। ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियङलाई आगामी सेप्टेम्बर 24 लागि व्हाइट हाउसमा निम्तो दिएका छन्। चिनियाँ राष्ट्रपतिले दुवै देशका 1.70 करोड नागरिकका लागि मात्रै नभएर विश्वका 8 मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए। रात्रिभोजमा ट्रम्पले चीनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: Sanja Samanaila.
1: Lauri.
0: Kone.
1: Emma.
0: Ali Smart Speaker Mapan Hosu.
2: BFBS.
1: You, BFBS Gorkha Radio Ho.
0: Radio. Gorkha Radio Ho.
3: सरकारले पूर्व गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा छानबिनका लागि समिति गठन गरेको छ। मन्त्री परिषदको 2083 बैठक वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहेको समिति गठन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। सम्पत्ति छानबिन आयोगले 2062 2081 चैत मसान्तसम्म सार्वजनिक पदमा बसेकाहरूलाई सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचना निकालेको छ। यो अवधिका प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा अधिकारी, नेपाल राष्ट्र बैंकका अधिकारी लगायतले सम्पत्ति विवरण बुझाउनुपर्नेछ। उनीहरूले आफूसँगै परिवारको नाममा रहेको स्वदेश विदेशको सम्पत्ति विवरण दिनुपर्नेछ। यो अवधिका प्रदेश प्रमुख, मुख्यमन्त्रीदेखि प्रदेश सभाका सांसद र पदाधिकारीसँगै जिल्ला विकास समिति, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले पनि सम्पत्ति विवरण बुझाउनुपर्नेछ। पूर्व न्यायाधीशसँगै महान्यायाधिवक्ता र प्रदेश मुख्य न्यायाधिवक्ताले पनि सम्पत्ति विवरण बुझाउनुपर्नेछ। निजामतीतर्फ राजपत्राङ्कित द्वितीय श्रेणी र त्यसभन्दा माथिका अधिकारीको सम्पत्ति छानबिन हुनेछ। नेपाली दूतावास र कूटनीतिक नियोगका प्रमुख र कर्मचारीको सम्पत्ति पनि छानबिन हुनेछ। राष्ट्र बैंक र सरकारी बैंक तथा वित्त संस्थाका उच्च पदस्थ सहित सरकारबाट अनुदान पाएका विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारीसँगै उच्च कर्मचारी पनि सम्पत्ति छानबिनको दायरामा छन्। राष्ट्रपति र उपराष्ट्रपतिको पद भने छानबिनमा पर्नेको सूचीमा छैन, तर राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका सल्लाहकार, स्वकीय सचिव, निजी सचिव र अरू पदाधिकारीको सम्पत्ति छानबिन हुनेछ। आयोगको सूचना अनुसार छानबिनको दायरामा पर्नेहरूले आफ्नो र परिवारका सदस्यको नाममा रहेको पैतृक र आर्जित चल अचल सम्पत्ति र सम्पत्तिको स्रोत खुल्ने कागजात 30 दिनभित्र आयोगको कार्यालय केशर महल काठमाडौँमा आफै उपस्थित भएर प्रतिनिधि मार्फत वा हुलाकबाट बुझाउनु पर्नेछ। मुलुक फर्का निर्माण व्यवसायी आजदेखि आन्दोलनमा उत्रिएका छन्। अत्यधिक मूल्य वृद्धिका कारण अब काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन्। नेपाल निर्माण व्यवसाय महासंघले आजदेखि सरकारी निकायमा धरना र घेराउ गर्न थालेको छ। सरकारले आफ्ना समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर आन्दोलन शुरू गर्नु परेको महासंघका प्रवक्ता मंगल बहादुर शाहीको भनाइ छ। निर्माण व्यवसायले 77 जिल्ला प्रशासन कार्यालय सहित काठमाडौँमा सड़क विभाग, सिंचाई विभाग र मन्त्रालयमा पनि धरना दिएका छन्। इन्धन र निर्माण सामग्रीको भाव बढे पनि सरकारले मूल्य समायोजन नगरेकोले हाल मुलुकभर 8,000 जति ठेक्काको काम बन्द भएको पनि शाहीले जानकारी दिनुभएको छ। निर्माण व्यवसायीले बढ़ेको बजार भाव अनुसार ठेक्काको मूल्य पनि बढ़ाउनु पर्ने, काम रोकिएका आयोजनाको म्याद 2084 असारसम्म पुर्याउनु पर्ने र नयाँ बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था मिलाउनु पर्ने माग राखेका छन्। अब खबर फटाफट।
4: गण्डकी प्रदेश काली गण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क आयोजनामा पर्ने छुसाङ घमी सड़क कालोपत्रका लागि आर्थिक स्रोत जुट्यो। बारागुङ मुक्ति क्षेत्रको छुसाङ र लोघेकर दामोदर कुण्डको घमी जोड्ने 40 किलोमिटर सड़क कालोपत्रे गर्न अर्थ मन्त्रालयबाट 3,15,00,000,000,000 बजेट स्वीकृत। पोखरा महानगरको 500 रोपनीमा तर्बुजा खेती, 50% अनुदानमा 10 वडामा गरिएको तर्बुजा बेच्दा किसानले 5 करोड़ कमाउने महानगरको अनुमान। कैलाली टिकापुरका सरकारी कार्यालय वरपरका पसलमा अनुगमन, बोतलको 20 रुपियाँ पनि नपर्ने पानीको 30 र 1 पाना फोटोकपी गर्दा 10 रुपियाँ लिने गरेको पाइएपछि प्रशासन पनि रुष्ट। कास्की जिल्लाभरि चल्ने एम्बुलेन्सले अबदेखि अनिवार्य ग्लोबल पोजिसनिङ सिस्टम जीपीएस जडान गर्नुपर्ने, जीपीएस नराखेका र अनुमति नलिई चलाइएका सरकारी र निजी एम्बुलेन्सलाई तत्काल प्रक्रिया पूरा गर्न कास्की प्रशासनको ताकेता। 8,163 मिटर अग्लो मनास्नु हिमाल आरोहणको 70 वर्ष पूरा, 7 दशकमा 3,643 आरोहीले मनास्नु चढे। चितवनको मौरी पालन कार्यक्रम भण्डारामा कृत्रिम प्रविधिबाट मौरी का रानो उत्पादन हुँदै यो वर्ष 1260 रानो वितरण गरिदै हालसम्म 95 किसानलाई 512 रानो वितरण।
3: अहिले सम्मका खबर यति नै। नमस्कार, म सुनिता।
2: यो PFBS गोर्खा रेडियो हो।

यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। आज विपक्षीको बहिष्कार र प्रमुख प्रतिपक्षी दलको अवरोध बीच नीति तथा कार्यक्रम पारित भएको हो। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डाक्टर स्टोनिम वाग्ले दिनुभएको थियो। अवरोधका बीच अर्थमन्त्री डाक्टर वाग्ले प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका थिए। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छाडेर हिँडेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने सदनमै बसेर अवरोध गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिनुभएको हो। विपक्षी दलहरूले भने प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने अडान राखेका थिए। आज राष्ट्रिय सभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो। सरकारले तत्कालीन गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा छानबिनका लागि समिति गठन गरेको छ। मन्त्री परिषदको 2083 वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी, अध्यक्ष महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नुपाने सदस्य रहेको समिति गठन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङको सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। सम्पत्ति छानबिन आयोगले 2062 2081 चैत मसान्तसम्म सार्वजनिक पदमा बसेकाहरूलाई सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचना निकालेको छ।
4: यो अवधिका प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा अधिकारी, नेपाल राष्ट्र बैंकका अधिकारी लगायतले सम्पत्ति विवरण बुझाउनुपर्नेछ। उनीहरूले आफूसँगै परिवारको नाममा रहेको स्वदेश विदेशको सम्पत्ति विवरण दिनुपर्नेछ। यो अवधिका प्रदेश प्रमुख, मुख्यमन्त्रीदेखि प्रदेश सभाका सांसद र पदाधिकारीसँगै जिल्ला विकास समिति, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले पनि सम्पत्ति विवरण बुझाउनुपर्नेछ। पूर्व न्यायाधीशसँगै महान्यायाधिवक्ता र प्रदेश मुख्य न्यायाधिवक्ताले पनि सम्पत्ति विवरण बुझाउनुपर्नेछ। निजामतीतर्फ राजपत्राङ्कित द्वितीय श्रेणी र त्यसभन्दा माथिका अधिकारीको सम्पत्ति छानबिन हुनेछ। नेपाली दूतावास र कूटनीतिक नियोगका प्रमुख र कर्मचारीको सम्पत्ति पनि छानबिन हुनेछ। राष्ट्र बैंक र सरकारी बैंक तथा वित्त संस्थाका उच्च पदस्थ सहित सरकारबाट अनुदान पाएका विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारीसँगै उच्च कर्मचारी पनि सम्पत्ति छानबिनको दायरामा छन्। राष्ट्रपति र उपराष्ट्रपतिको पद भने छानबिनमा पर्नेको सूचीमा छैन, तर राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका सल्लाहकार, स्वकीय सचिव, निजी सचिव र अरू पदाधिकारीको सम्पत्ति छानबिन हुनेछ। आयोगको सूचना अनुसार छानबिनको दायरामा पर्नेहरूले आफ्नो र परिवारका सदस्यको नाममा रहेको पैतृक र आर्जित चल अचल सम्पत्ति र सम्पत्तिको स्रोत खुल्ने कागजात 30 दिनभित्र आयोगको कार्यालय केशर महल काठमाडौँमा आफै उपस्थित भएर प्रतिनिधि मार्फत वा हुलाकबाट बुझाउनु पर्नेछ।
3: नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यले लहर र सनकको आधारमा निजी क्षेत्रसँग व्यवहार गर्न नहुने बताउनु भएको छ। आज पोखरामा पार्टीको गण्डकी प्रदेश स्तरीय भेलामा बोल्दै सभापति थापाले राज्यले निजी क्षेत्रसँग यस्तै व्यवहार गर्दै गयो भने अर्थतन्त्रमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने बताउनुभयो। निजी क्षेत्र पनि कानूनले बाँधिएको र केही परे कानून अनुसार अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। गल्ती गरेकालाई कानून बमोजिम कार्यवाही गर्नुपर्नेमा कांग्रेस प्रष्ट रहेको उहाँको भनाई छ। मुलुकभरका निर्माण व्यवसायी आजदेखि आन्दोलनमा उत्रिएका छन्।
4: अत्यधिक मूल्य वृद्धिका कारण अब काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन्। नेपाल निर्माण व्यवसाय महासंघले आजदेखि सरकारी निकायमा धरना र घेराउ गर्न थालेको छ। सरकारले आफ्ना समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर आन्दोलन शुरू गर्नु परेको महासंघका प्रवक्ता मंगल बहादुर शाहीको भनाइ छ। निर्माण व्यवसायले 77 जिल्ला प्रशासन कार्यालय सहित काठमाडौँमा सड़क विभाग, सिंचाई विभाग र मन्त्रालयमा पनि धरना दिएका छन्। इन्धन र निर्माण लागेको भाउ बढे पनि सरकारले मूल्य समायोजन नगरेकोले हाल मुलुकभर 8,000 जति ठेक्काको काम बन्द भएको पनि शाहीले जानकारी दिनुभएको छ। निर्माण व्यवसायीले बढेको बजार भाव अनुसार ठेक्काको मूल्य पनि बढाउनु पर्ने, काम रोकिएका आयोजनाको म्याद 2084 असारसम्म पुर्याउनु पर्ने र नयाँ बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था मिलाउनु पर्ने माग राखेका छन्।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: निर्माण व्यवसायी विक्रम पाण्डेलाई 4 लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश चुरामन खड्काको एकल इजलासले पाण्डेसँग धरौटी मागेको हो। राप्रपाका वरिष्ठ उपाध्यक्ष पनि रहेका पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैशाख 11 गते पक्रेको थियो। सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको पाण्डेलाई आरोप लागेको छ। यो मुद्दामा प्रहरीले 22 जनालाई प्रतिवादी बनाएको छ, जसमध्ये 12 जना पक्राउ परेका थिए। जिल्ला अदालतले पाण्डे सहित 11 जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले काठमाडौँका भास्कर राज अर्यालसँग 10 लाख, तनहुँका सञ्जय भट्टसँग 10 लाख, सुनसरीका जीवन कुमार दाससँग 5 लाख धरौटी मागेको छ। यस्तै मकवानपुरका सागर खटुवालसँग पनि 5 लाख धरौटी मागिएको छ। नुवाकोटका प्रकाश ढुङ्गाना, काठमाडौँका अमृत बोहरा, अनिल श्रेष्ठ, टंक कुमार श्रेष्ठ, स्वदेश पोखरेल र ऋषिकेश गौलीसँग 4-4 लाख धरौटी मागिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फूड्स प्रालीले उत्पादन गरेका 2 ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। 100 ग्रामको करेन्ट नुडल्स र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको हो। यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप एक्सट्राक्टेड फ्याटको एसिड भ्याल्यू नपाइएको विभागले जनाएको छ। यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्राली दुहबी सुनसरीले उत्पादन गरेको ज्याकन्याक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न विभागले आदेश दिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तत्कालीन दूरसंचार कम्पनी स्मार्ट टेलिकमको लिलामी उपकरणका कागजात नियन्त्रणमा लिएको छ। लिलामी उपकरण सकारेको एनसेललाई पत्र लेखेर सीआईबीले ती कागजात मागेको थियो। यस बमोजिम एनसेलले कागजात उपलब्ध गराएको बताइएको छ। प्रहरीले स्मार्ट टेलिकमको उपकरण लिलामी गरेको भन्दै नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सीईओ ज्योति प्रकाश पाण्डेलाई हिजो बुधबारदेखि नियन्त्रणमा लिएको छ। तत्कालीन स्मार्ट टेलिकमले ब्याङ्कको 4 अर्ब 60 करोड़ ऋण तिर्न नसकेपछि ब्याङ्कले उपकरण लिलाम बिक्री गरी असुली गरेको थियो। लिलामी प्रक्रियाका क्रममा ती उपकरण एनसेलले खरिद गरेको थियो। यो विषयलाई लिएर प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उपल्लो मुस्ताङको लोमान्थाङका होटलहरू विदेशी पर्यटकले भरिभराउ भएका छन्।
1: ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरूको उपस्थितिले लोमान्थाङ बजारका झन्डै 3 दर्जन बढी होटल पर्यटकले भरिभराउ भएका हुन्। तिजी अवलोकन गर्न 307 जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङ संरक्षण आयोजना एक्यापले जनाएको छ। तिब्बती संस्कृति झल्किने करिब 600 वर्ष पुरानो तिजी पर्व 350 जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। यो पर्वका अवसरमा सुख शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरूले पाठ पूजा गरिरहेका छन्। साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ। तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन्।
0: किर्तिपुरमा हत्या आरोपीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार आज साँझ किर्तिपुर घटनाका आरोपीलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो। किर्तिपुर नगरपालिका 10 पोरी टोलका 22 वर्षका विपिन घिमिरेका हत्या आरोपी सुजन शाहीलाई नियन्त्रणमा लिन गोली चलाइएको हो। वैशाख 23 गते किर्तिपुरमा घिमिरेलाई सुजन शाही समेत केही व्यक्तिले ज्यान मार्ने मनासयले धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए। घिमिरेको उपचारका क्रममा किर्तिपुर अस्पतालमा मृत्यु भएको थियो। त्यसपछि लुकीछिपी पसेका सुजनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि दाहिने घुँडाको पछाडि गोली चलाएर नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ। स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गर्ने निर्णयको स्वागत गर्दै मन्त्रालयको नाममा अनुसन्धान शब्द थप गर्न सुझाव दिनुभएको छ। उहाँले मन्त्रालय गठन भए पनि पर्याप्त बजेट अभावमा प्रभावकारी काम हुन नसक्ने भन्दै पूँजीगत खर्चको कम्तीमा 1% बजेट अनुसन्धान र विकासमा विनियोजन गर्नुपर्ने अडान दोहोर्याउनुभयो।
2: हिजो पढाइ भएन, दुर्भाग्यवश आज चाहिँ पढ्न पाइयो। उपदेशहरू, आदेशहरू विभिन्न माननीय जीवहरूबाट सुन्न पाइयो, धन्यवाद। नीति तथा कार्यक्रम छ, यसमा एउटा दुईटा कुरा थपियोस् भन्न चाहन्छु। र त्यो थप्ने कुरा चाहिँ के हो त भन्दाखेरि, मन्त्रालय त गठन भयो, मन्त्रालय आफैले त काम गर्दैन, मन्त्रालय सञ्चालन गर्नको लागि त्यसमा निश्चित बजेट चाहिँ आउनु पर्यो। त्यो निश्चित बजेट भनेको पुँजीगत खर्चको 1% होस्। प्रधानमन्त्रीज्यू यहाँ आउनु भएन, हामीले पनि उहाँलाई ल्याउने कोसिस गरिरहेका छौँ अनि उहाँ पनि नआउने कोसिस गरिनु भएको छ। यो हाम्रो आन्तरिक कुरा होस्। भोलि चाहिँ यो कुरा चाहिँ इन्टरनेसनल मिडियामा गएर
0: अहिलेसम्म खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मीडिया प्रणालीका अध्यक्ष जीबी राई लगायत विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिने सम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णयमा सुनवाई गर्न उच्च अदालतले आदेश दिएको छ। उच्च अदालत पोखराका न्यायाधीशद्वय डाक्टर रत्न बहादुर बागचन्द र मेरिना श्रेष्ठको इजलासले सुनवाई गर्ने आदेश दिएको हो। अन्तरिम सरकारका महान्यायाधिवक्ता सविता भण्डारीको पालामा गएको पोस्टमा लामिछाने लगायत प्रतिवादी रहेको जिल्ला अदालत कास्कीमा विचाराधीन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाबाट अभियोग संशोधन गरेर संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिने निर्णय भएको थियो। महान्यायाधिवक्ता कार्यालयको निर्णय अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग फिर्ता गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दिएको थियो। त्यसमा सुनवाई गर्दै गएको फागुनमा जिल्ला न्यायाधीश नितिज राईले अभियोग फिर्ताको सन्दर्भमा सर्वोच्चमा समेत रिट परेकाले त्यहाँबाट आउने आदेश जिल्ला अदालतमा पेश भएपछि मात्रै निर्णय हुने आदेश गर्नुभएको थियो। न्यायाधीश राईले गरेको आदेश बेरित भएकाले खारेज गर्नुपर्ने माग सहित संचालक राम बहादुर खनालले उच्च अदालत गुहार्नु भएको थियो। न्यायाधीशद्वय बागचन्द र श्रेष्ठको इजलासले जिल्ला अदालतको आदेशलाई बेरितको भन्ने संचालक खनालको निवेदनलाई नै बेरितको ठहर गरेको उच्च अदालतका उप रजिस्ट्रार नील प्रसाद पनेरूले जानकारी दिनुभएको छ। पश्चिम तराईका थारू समुदायमा निकै लोकप्रिय मानिने परम्परागत खेल भोदी लोप हुने अवस्थामा पुगेको छ। समूहमा खेलिने परम्परागत खेल भोदी लोप हुन थालेपछि केही युवा मिलेर यसको संरक्षणको प्रयास थालेका छन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: भोदी खेल विशेष गरी अनाथ पर्व तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा खेलिने लोकप्रिय र परम्परागत खेल हो। यो समूहमा खेलिन्छ। खेलमा दुई समूह बनाइन्छ र प्रत्येक समूहमा 10-10 जना हुन्छन्। खेलको बीच भागमा सानो खाडल बनाएर त्यसमा काठका लठ्ठीहरू राखिन्छन्, जसलाई थारू भाषामा टाँचा भनिन्छ। खेलाड़ीहरूले पालै पालो झटारो हानेर खाडलबाट ती लठ्ठीहरू बाहिर निकाल्ने प्रयास गर्छन्। निर्धारित समयभित्र जसले धेरै लठ्ठी निकाल्छ उही समूह विजेताको रूपमा घोषित हुने परम्परा छ। थारू अगुवा रामचरण थारू:
2: पहिला गाई भैँसी चराउने गोठालाहरूले खेल्ने खेल हो यो, र यसमा के हुन्छ भनेपछि एक फिट गहिरो खाल्डो हुन्छ बाल्टी, र त्यसमा 10 लाठी हुन्छ, त्यसलाई काँचा भनिन्छ, र हान्ने खेलाडीसँग त्यो डाङ्गा भन्छन्, अनि 10 मिनटभित्रमा 10 खेलाडीले जसले बढी बाल्टीबाट त्यो काँचा निकाल्न सक्यो त्यही फर्स्ट हुन्छ।
1: पछिल्लो समय युवा पुस्ताले आफ्नै मौलिक परम्परा र खेलहरू बिर्सन थालेपछि त्यसलाई जोड्न विभिन्न ठाउँमा भोदी खेलको प्रतियोगिता नै गर्न थालिएको छ। कैलालीको कैलाली गाउँपालिका स्थित जनहित क्लबमा आबद्ध युवाहरूले अहिले लोप हुन थालेको भोदी खेलको संरक्षणका लागि अभियान थालेका हुन्। क्लबका अध्यक्ष साधुराम चौधरी:
3: हाम्रा पौराणिक खेलहरू अहिलेका पुस्ताले चाहिँ बिर्सिसकेका छन्, यसलाई पनि हामीले जगेर्ना गर्नुपर्छ र हाम्रो थारू संस्कृतिलाई पनि हाम्रो यो खेललाई पनि देशभरि नै जानुन् भन्ने हाम्रो मान्यताका साथ चाहिँ यो
1: भोदी खेललाई आकर्षक ढंगले नयाँ पुस्तामा परिचित गराउने गरी थालिएको यो अभियानमा स्थानीय सरकारले पनि साथ दिएका छन्।
0: अब खबर फटाफट।
4: गण्डकी प्रदेश काली गण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क आयोजनामा पर्ने छुसाङ घमी सड़क कालोपत्रका लागि आर्थिक स्रोत जुट्यो। बारागुङ मुक्ति क्षेत्रको छुसाङ र लोघेकर दामोदर कुण्डको घमी जोड्ने 40 किलोमिटर सड़क कालोपत्रे गर्न अर्थ मन्त्रालयबाट 3.15 अर्ब बजेट स्वीकृत। पोखरा महानगरको 500 रोपनीमा तर्बुजा खेती, 50% अनुदानमा 10 वडामा गरिएको तर्बुजा बेच्दा किसानले 5 करोड कमाउने महानगरको अनुमान। कैलाली टिकापुरका सरकारी कार्यालय वरपरका पसलमा अनुगमन, बोतलको 20 रुपियाँ पनि नपर्ने पानीको 30 र 1 पाना फोटोकपी गर्दा 10 रुपियाँ लिने गरेको पाइएपछि प्रशासन पनि रुष्ट। कास्की जिल्लाभरि चल्ने एम्बुलेन्सले अबदेखि अनिवार्य ग्लोबल पोजिसनिङ सिस्टम जीपीएस जडान गर्नुपर्ने, जीपीएस नराखेका र अनुमति नलिई चलाइएका सरकारी र निजी एम्बुलेन्सलाई तत्काल प्रक्रिया पूरा गर्न कास्की प्रशासनको ताकेता। 8163 मिटर अग्लो मनास्नो हिमाल आरोहणको 70 वर्ष पूरा, 7 दशकमा 3643 आरोहीले मनास्लो चढे। चितवनको मौरी पालन कार्यक्रम भण्डारामा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन हुँदै यो वर्ष 1260 रानो वितरण गरिँदै हालसम्म 95 किसानलाई 512 रानो वितरण। र यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईमा 5 थरमा 1 निजी र 5 सरकारी विद्यालयको नतिजा 0, फिदिमको कालिका मावि, फाल्गुनन्दको सारताप मनरत्न, मिक्लाजुङका हान्द्रोङ चन्द्रोदय र माउन्ट कञ्चन बोर्डिङ सहित हालेलुङको सरस्वती माविका कुनै पनि विद्यार्थीले ग्रेड पाउन सकेनन्।

0: संघीय संसदका दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएको छ। प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो। बैठकमा नीति तथा कार्यक्रमका विभिन्न मुद्दामा संशोधनको सूचना राखेका 35 र दलीय आधारमा 41 सांसदले छलफलमा भाग लिएका थिए। छलफलपछि अर्थमन्त्री सोनी मुवागले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो।
1: संयुक्त बैठकमा गर्नुभएको संशोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डाक्टर सोनिम वाग्ले दिनुभएको थियो। अवरोधका बीच अर्थमन्त्री डाक्टर वाग्ले प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका थिए। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छोडेर हिँडेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने सदनमै बसेर अवरोध गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिनुभएको हो। विपक्षी दलहरूले भने प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने अडान राखेका थिए। राष्ट्रिय सभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो। वैदेशिक रोजगारीका लागि ग्रीस र युएई पठाउने भन्दै 26 लाख ठगेको अभियोगमा प्रहरीले दुईजनालाई पक्रेर सार्वजनिक गरेको छ। काभ्रे पलाञ्चोक भूमलु 1 का 52 वर्षका मधुसूदन पराजुली तथा पर्वत कुसमा 2 का 32 वर्षीय प्रकाश बास्तोला काठमाडौँबाट पक्राउ परेका। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार मधुसूदन पराजुलीले ग्रीस पठाउने भन्दै 23 लाख तथा प्रकाश बास्तोलाले युएई पठाउने भन्दै 3 लाख रकम लिएर विदेश नपठाई सम्पर्कविहीन भएको पीड़ितहरूको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। दुवैलाई थप अनुसन्धान र कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाइएको छ। किर्तिपुरमा हत्या आरोपीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार गएको साँझ किर्तिपुर घटनाका आरोपीलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो। किर्तिपुर 10 पोरेटोलका 22 वर्षका विपिन घिमिरेका हत्या आरोपी सुजन शाहीलाई नियन्त्रणमा लिन गोली चलाइएको हो। प्रहरीका अनुसार वैशाख 23 गते किर्तिपुरमा घिमिरेलाई सुजन शाही समेत केही व्यक्तिले ज्यान मार्ने मनासैले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका थिए। घिमिरेको उपचारका क्रममा किर्तिपुर अस्पतालमा मृत्यु भएको थियो। त्यसपछि लुकीछिपी बसेका सुजनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि दाहिने घुँडाको पछाडि गोली चलाएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मुलुकभरका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
2: अत्यधिक मूल्य वृद्धिका कारण अब काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन्। नेपाल निर्माण व्यवसाय महासंघले आजदेखि सरकारी निकायमा धरना र घेराउ गर्न थालेको छ। सरकारले आफ्ना समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर आन्दोलन शुरू गर्नु परेको महासंघका प्रवक्ता मंगल बहादुर शाहीको भनाइ छ। निर्माण व्यवसायले 77 वटै जिल्ला प्रशासन कार्यालय सहित काठमाडौँमा सड़क विभाग, सिंचाई विभाग र मन्त्रालयमा पनि धरना दिएका छन्। इन्धन र निर्माण सामग्रीको भाव बढे पनि सरकारले मूल्य समायोजन नगरेकोले हाल मुलुकभर 8,000 जति ठेक्काको काम बन्द भएको पनि शाहीले जानकारी दिनुभएको छ। निर्माण व्यवसायीले बढेको बजार भाव अनुसार ठेक्काको मूल्य पनि बढ़ाउनु पर्ने, काम रोकिएका आयोजनाको म्याद 2084 असारसम्म पुर्याउनु पर्ने र नयाँ बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था मिलाउनु पर्ने माग राखेका छन्।
0: सरकारले वास्तविक सुकुम्बासीलाई लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 घर भाडा दिने तयारी गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो बीएफबीएस गोरखा रेडियो हो।

0: अर्थमन्त्री डाक्टर सोनी मोवाग्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूका जायज सुझाव र चासोलाई बजेट मार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकबाट भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नुपर्ने जनअपेक्षालाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो। छलफलका क्रममा सांसदहरूले उठाएका सीमा विवादको कूटनीतिक समाधान, वैदेशिक रोजगारी व्यवस्थापन, आधुनिक कृषि प्रणाली जस्ता विषयहरू मनन योग्य रहेको उहाँको भनाइ थियो।
1: संशोधनकर्ता मान्य सांसदज्यूहरूले उठाउनुभएका धेरै विषयहरूलाई पनि हामीले रिगरका साथ टिपोर्ट गरेका छौँ। यो सबैको सम्बोधन अहिले नभए पनि म केही रेकग्नाइज गर्न चाहन्छु। वैदेशिक सीमा विवाद कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्ने भन्ने बारे संशोधनकर्ता मान्य सांसद गणेश सिंह ठगुन्नाको विषयमा हामीले टिङ्कर को बाटोमा यसपालि उल्लेख्य बजेट हाल्ने तयारी छ। नेपाली सेनाबाट पनि त्यो आग्रह भइरहेको हिसाबले त्यसलाई सकारात्मक रूपले लिनेछौँ। परराष्ट्र मन्त्रालयलाई वैदेशिक सहायता परिचालन गर्ने एनआरएन डेभलपमेन्ट फन्ड विकासका वैकल्पिक स्रोतहरूको समुचित परिचालन गर्ने भन्ने मान्य सांसद अर्जुन कार्कीको संशोधनलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ। एनआरएन तथा नेपाली डायस्पोराको ज्ञान सिप पुँजी सबैलाई हामीले चाहिँ सम्बोधन गर्ने नै छौँ।
0: अर्थमन्त्री वाग्लेले सहकारी समस्या समाधान, लैंगिक हिंसा न्यूनीकरण, जाजरकोट भूकम्पपछिको पुनर्निर्माण, उखु किसानका समस्या र वन्यजन्तुबाट हुने कृषि क्षति नियन्त्रण जस्ता विषयमा सरकार संवेदनशील रहेको बताउनुभयो। हिमाली छुर्पीको ब्रान्डिङदेखि साइबर स्पेसका लागि स्पष्ट नीति ल्याउनेसम्मका विषयमा आएका सुझावलाई सरकारले सकारात्मक रूपमा लिएको अर्थमन्त्री वाग्लेको भनाइ थियो।
1: संघीयताको विषयमा, वैदेशिक रोजगारीको विषयमा, कृषि क्षेत्रको व्यवसायीकरणको विषयमा, भूमिहीन दलित सुकुम्बासीको दिगो व्यवस्थापनको विषय, आदिवासी जनजाति मौलिक ज्ञान, यसबारे नदी सभ्यतासँग जोडेर हामीले आदिवासी कल्चरलाई प्रमोट गर्ने भनेर नीति कार्यक्रममा पनि लेखेका छौँ। दैलेखको पेट्रोलियम, कर्णाली क्षेत्रको लागि विशेष बजेटका कुराहरू, अपाङ्गता भएका व्यक्तिहरूलाई विद्यालय शिक्षादेखि संरचनाहरू चाहिँ अपाङ्गता मैत्री हुनुपर्ने जुन सुझाव संशोधन इत्यादि छन्, ऋण उद्योगहरूको विषय, बाल पोषण भत्तालाई बढाउन आवश्यक जस्ता कुराहरू, उखु किसानको समस्या, वन्यजन्तुबाट कृषि उपजको नष्ट हुने भएकोले त्यसको नियन्त्रण, बाँदर र बदेलका विषयहरू पनि प्रशस्त यहाँ आएका छन्, जाजरकोट भूकम्पको विषय, क्षेत्रीय तनावका कारण अत्यधिक मूल्य वृद्धिबाट गरिब एवं आम समुदायको जीविकोपार्जनमा परेको असर लगायत लोकतन्त्र र समावेशी विकासलाई आत्मसात गर्ने गरी चाहिँ औद्योगिक सुरक्षाका कुराहरू, हिमालयन छुर्पीको ब्रान्डिङदेखि लिएर ट्रेड युनियनको विषय लगायत, अन्तमा साइबर स्पेसको सम्बन्धमा पनि स्पष्ट नीति आउनुपर्ने जुन प्रतिपक्षी दलका मान्य सांसदहरूले मेहनत गरेर संशोधन राख्नुभएको छ, यसको यथेष्ट सुनवाई हुनेछ। साधन स्रोतको सीमाभित्र रहेर हामी यसलाई सम्बोधन पनि गर्नेछौँ।
0: उहाँले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै राजनीतिक दलहरूसँग रचनात्मक सहकार्यको अपील समेत गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले वस्तु तथा सेवाको मूल्य सूची राख्न आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले विज्ञप्ति जारी गर्दै जिल्लामा सञ्चालित दैनिक उपभोग्य वस्तु, फलफूल तथा तरकारी, दूध तथा दुग्धजन्य वस्तु लगायत बिक्रीका लागि राखिएका सामग्रीमा मूल्यसूची अनिवार्य राख्न सम्बन्धित सबैमा आग्रह गरेको हो। खाद्यान्न, माछा तथा मासु, फलफूल तथा तरकारी, दूध तथा दूधजन्य वस्तु, बिउ बिजन तथा कृषि सामग्री, औषधि, भाँडा, फेन्सी तथा कपड़ा, कस्मेटिक, ब्युटी पार्लर, पूजा सामग्री, स्टेशनरी लगायतमा मूल्य सूची राख्न भनिएको छ। वस्तु बिक्री वितरण गर्ने ठाउँमा स्पष्ट देखिने र बुझिने गरी मूल्य सूची राख्न कार्यालयले अनुरोध गरेको हो। प्रशासनले मूल्य सूची राख्न समन्वय गरिदिन नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, होटल संघ, रेस्टुरेन्ट तथा बार एसोसिएशन लगायत व्यावसायिक संघ संरक्षणलाई अनुरोध गरेको छ। सूचना विपरीतका गतिविधि पाइए उपभोक्ता संरक्षण ऐन 2075 तथा उपभोक्ता संरक्षण नियमावली 2076 बमोजिम कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालय कास्कीले चेतावनी दिएको छ। कैलाश मानसरोवर दर्शनका लागि आएका भारतीय तीर्थयात्री हुम्लाको सिमकोट पुगेका छन्। सिमकोट नामखा हिल्स नाका हुँदै आएका 25 भारतीय तीर्थयात्रीलाई प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी लगायतले सिमकोट विमानस्थलमा स्वागत गर्नुभएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: संसदमा बोल्ने समयको विषयलाई लिएर धनकुटाका एमाले सांसद राजेन्द्र राईले सभामुखलाई पेल्नु भएको छ। सभामुखलाई घुर्की लगाएरै सांसद राईले आफूलाई दिइएको 5 मिनटको समयभन्दा दोब्बर बढी बोल्नु भएको छ। शुरूमा 4.25 मिनट जति बोलेपछि नै सांसद राईले सभामुखसँग थप समय माग्न थाल्नु भएको थियो। त्यसपछि सांसद राई र सभामुख डीपी अर्याल बीचको सवाल जवाफका केही अंश।
1: यसपछि सभामुख महोदय, मलाई अलिक टाइम दिनु निवेदन गर्छु। तपाईँ हामी सँगै हिजो मन्त्री पनि थियौँ। मान्य राणाजी, तपाईँलाई म सहयोग गर्छु भन्नुहुन्थ्यो, खोइ त सहयोग आज आज तपाईँले यो काट्न पाउनुहुँदैन मान्यजी। म उठ्थेँ यहाँबाट जान्न, ल उपप्रधान त्यो सोडिम वाकले नले चाहिँ म यहाँबाट छोडिदिनँ। ल तपाईँ के गर्नुहुन्छ? तपाईँ काट्ने, तपाईँ हेप्ने, तपाईँ कसरी हेप्नुहुन्छ? ल भन्नुहोस् त, म यहाँबाट जान्न जान्न, ल के गर्नुहुन्छ? ल
2: मान्य सदस्य बोल्नुहोस्।
1: तपाईँले हरेक कुरोमा नयाँ भन्नुभयो। आम्मामा, कस्तो नयाँ! अस्ति साथीहरू बुरुक बुरुक उफ्रिन्छ, नयाँ ढङ्गले हेर्नुहोस्। हरेक कुरो नयाँ छ तपाईँहरूसँग, तर यो लेखनमा नयाँ हुनु पर्थ्यो। अरू कुरो चाहिँ बेठिक भन्ने, त्यो चाहिँ कसरी तपाईँले डुप्लिकेट गर्नुभयो?
2: सदस्य आफ्नो भनाइ छुट्याउनुहोस्।
1: त्यसो गर्नु मिल्दैन सभामुख महोदय। तपाईँलाई म निवेदन गर्न चाहन्छु, मलाई टाइम दिनु पर्यो नि त। तपाईँहरू हेपेको हेपेकै जाने, हेप्न मिल्छ यहाँ यो सदनमा? जनताले चुनेर आएको प्रतिनिधि हो म त। हेर्नुहोस्, तपाईँहरू एक एकचोटि होइन नि, म त 3 चोटि आमामा जनताले भारी मत दिएर जिताएको मान्छेले कसरी थोरै बोल्छ? थोरै बोल्न मिल्छ मिल्दैन? मलाई धनकुटाको जनताले भनिसके, तिमीले धनकुटाको बारेमा राम्रो कुरा राख भन मलाई भनिसकेको बेलामा म थोरै कुरा कसरी राखु?
2: मान्य सदस्य, मैले 2 मिनट बढी समय दिइसकेको छु।
1: यो नीति र कार्यक्रम सम्बन्धी केही कुरा राखौँ कि भन्ने म कुरा राख्न चाहन्छु। धनकुटा जिल्लामा सबैजना मान्छेको, जनताको इन्कम बढेको छ, सबैजना मान्छे धनी छ। उसको गोजीमा एकजनाको व्यक्ति हो न 20-30 हात्ती हुन्छ। हेर्नुहोस्, त्यो एउटा गाँजा खेती हो। यसलाई वैधानिक बनाउने वातावरणको निम्ति म अपिल गर्न चाहन्छु। अब मलाई 5 मिनट समय दिनुहोस् सभामुख, केही हुँदैन सभामुख महोदय।
2: सदस्य, मैले मान्य सदस्यलाई 5 मिनट बढी समय दिनै सकेँ हजुरले माग्नुभन्दा अगाडि नै।
1: सभामुख महोदय,
2: मान्य सदस्यले अब 1 मिनटमा आफ्नो कुरा सक्नुहोस्।
1: मेरो अर्को त राय छ नि त, खोइ त हाम्रो उप प्रधानमन्त्री चाहियो नि त, कसरी यो छोडौँ मैले? धनकुटा जनताले मलाई भनिरहेको छ, तिमीले त्यो रोस्टममा उभिएर भन्ने बेला यो मञ्च मैले कसरी छोड्नु? सभामुख महोदय, ती जनताले त्यत्रो मत मलाई दिएको छ, प्रधानमन्त्री डाक्न सक्नु भएन? तपाईँहरू कमजोर हो, यसमा दुविधा छैन। तपाईँले जुन जुन बहना बनाए पनि, जे जे भए पनि, तपाईँहरूलाई प्रधानमन्त्रीले टेरेन, त्यो त क्लियर, यसमा दुविधा छैन। अब यति भनिराख्दाखेरि अब 5 मिनट समाज दिउँ त सभामुख महोदय, के हुन्छ? केही हुन्न
2: मान्य सदस्य, मैले मान्य सदस्यले भनेपछि पनि 1 मिनट समय दिइसकेँ। दिएको समयभन्दा पनि 6 मिनट बढी दिइसकेको हुनाले यहाँको समय सकिएको छ मान्य सदस्य।
1: अब सभामुख, एउटा निवेदन गर्नु पर्यो, नयाँ मान्नेहरूले ताली बजाउनु जरुरी छैन, पछि तपाईँहरूले यो चाल पाउनुहुन्छ यो रोस्टममा पछि अर्कोचोटि नि। अहिले ठिकै छ कि? ल सभामुख महोदय, मैले तपाईँको कुरा माने, तर यसमा मेरो थुप्रै रिजर्भेसन छ, धन्यवाद।
0: संघीय संसदका दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएको छ। प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो। बैठकमा नीति तथा कार्यक्रमका विभिन्न मुद्दामा संशोधनको सूचना राखेका 35 र दलीय आधारमा 41 सांसदले छलफलमा भाग लिएका थिए। छलफलपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। सभामुख डोलप्रसाद अर्यालले रासोपा सांसद गणेश पराजुलीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइदिनु भएको छ। हिजोको बैठकको शुरूमै सभामुख अर्यालले संसदको मर्यादा विपरीत देखिएको भन्दै पराजुलीले बोलेका शब्द उल्लेख गर्दै हटाएको सुनाउनु भयो।
2: माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने।
0: नयाँ सरकारले व्यवसायलाई भाग्ने अवस्थामा पुर्याएको दावी पाका राजनीतिज्ञले गरेका छन्। राष्ट्रिय सभा बैठकमा सांसद महन्त ठाकुरले चौधरी समूह जस्ता व्यवसायिक घरानाले देश छाडिसकेको चेतावनी दिनुभयो।
3: अब स्वदेशी पुँजी जो हाम्रो व्यवसायीहरूले उनीकै पासमा छ, अब उसले लगाउनै नपाउने, उनलाई जेलमा राखिदिने, अब भागिरहेका छन्। सुन्छु चौधरी के बहुत सारा नाम देश छोडेर गइसकेका छन्।
0: पहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो BFBS कुल घर रेडियो हो।

0: सैन्य समुदायमा
1: दिलाइभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नयाँ सरकारले व्यवसायलाई भाग्ने अवस्थामा पुर्याएको दावी पाका राजनीतिज्ञले गरेका छन्। राष्ट्रिय सभा बैठकमा सांसद महन्त ठाकुरले चौधरी समूह जस्ता व्यवसायिक घरानाले मुलुक छाडिसकेको चेतावनी दिनुभयो।
1: अब स्वदेशी पुँजी जो हाम्रो व्यवसायीहरूले उनीकै पासमा छ, अब उसले लगाउनै नपाउने, उनलाई जेलमा राखिदिने, अब भागिरहेका छन्। सुन्छु चौधरी के बहुत सारा नाम देश छोडेर गइसकेका छन्, तकलिफ यहाँ सहन सकेन। त्यस्तै उनीहरूको ठुलो देन रहेछ हाम्रो समाजमा, शिक्षा, स्वास्थ्य, उद्यम, व्यवसाय, यससम्म चाहिँ मारवाडी समाजको ठुलो देन छ। तब उनीहरूलाई नै भगाइदिने भने जो थोर बहुत छ स्वदेशी पुँजी त त्यसै डराएको छ, त ऊ कहाँबाट लगानी गर्छ?
0: उद्योग व्यवसायमा मात्र नभएर सरकारले न्यायिक क्षेत्रमा समेत आतंक फैलाएको आरोप उहाँले लगाउनु भयो।
1: तर यस्तै गर्ने हो भने कुनै पुँजी यहाँ आउँदैन, त हाम्रो चाहिँ विकासको उहाँ जुन कल्पना गर्नुभएको छ कसरी हुन्छ? अनेक किसिमको टेररको साथसाथ जुडिसियल टेरर पनि छ।
0: सांसद रामकुमारी छाक्रीले हरेक क्षेत्रमा भएको अवस्था उत्पन्न गराइएको दावी गर्नुभयो।
2: इकोनोमीको ड्रिभन फोर्सलाई चाहिँ पहिला थुन्ने अनि सुन्ने सुशासन यहाँ छ, पहिला थुन्ने अनि सुन्ने। अब यसलाई रिभर्स गरेर हेर्नुभयो भने थुनेर सुन्ने भन्दा सुनेर थुन्ने हो कि, म सरकारलाई सुझाव दिन चाहन्छु। त्यसपछि हरेक मान्छेलाई आतंकित गर्ने भन्दा पनि मान्छेलाई काम गर्ने वातावरण र प्रोत्साहन भन्दा अहिले भय सिर्जना गर्ने यस्तो काम भएको छ, र यो काममा उहाँहरूले कहाँ जान्छौँ के गर्छौँ छैन।
0: सम्पत्ति छानबिन आयोगले 2062 81 चैत मसान्तसम्म सार्वजनिक पदमा बसेकाहरूलाई सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचना निकालेको छ।
3: यो अवधिका प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा अधिकारी, नेपाल राष्ट्र बैंकका अधिकारी लगायतले सम्पत्ति विवरण बुझाउनु पर्नेछ। उनीहरूले आफूसँगै परिवारको नाममा रहेको स्वदेश विदेशको सम्पत्ति विवरण दिनुपर्नेछ। यो अवधिका प्रदेश प्रमुख, मुख्यमन्त्रीदेखि प्रदेश सभाका सांसद र पदाधिकारीसँगै जिल्ला विकास समिति, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। पूर्व न्यायाधीशसँगै महान्यायाधिवक्ता र प्रदेश मुख्य न्यायाधिवक्ताले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। निजामतीतर्फ राजपत्राङ्कित द्वितीय श्रेणी र त्यसभन्दा माथिका अधिकारीको सम्पत्ति छानबिन हुनेछ। नेपाली दूतावास र कूटनीतिक नियोगका प्रमुख र कर्मचारीको सम्पत्ति पनि छानबिन हुनेछ। राष्ट्र बैंक र सरकारी बैंक तथा वित्त संस्थाका उच्च पदस्थ सहित सरकारबाट अनुदान पाएका विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारीसँगै उच्च कर्मचारी पनि सम्पत्ति छानबिनको दायरामा छन्। राष्ट्रपति र उपराष्ट्रपतिको पद भने छानबिनमा पर्नेको सूचीमा छैन, तर राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका सल्लाहकार, स्वकीय सचिव, निजी सचिव र अरू पदाधिकारीको सम्पत्ति छानबिन हुनेछ। आयोगको सूचना अनुसार छानबिनको दायरामा पर्नेहरूले आफ्नो र परिवारका सदस्यको नाममा रहेको पैतृक र आर्जित चल अचल सम्पत्ति र सम्पत्तिको स्रोत खुल्ने कागजात 30 दिनभित्र आयोगको कार्यालय केशर महल काठमाडौँमा आफै उपस्थित भएर प्रतिनिधि मार्फत वा हुलाकबाट बुझाउनु पर्नेछ।
0: मुलुकभरका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
3: अत्यधिक मूल्य वृद्धिका कारण अब काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन्। नेपाल निर्माण व्यवसाय महासंघले आजदेखि सरकारी निकायमा धरना र घेराउ गर्न थालेको छ। सरकारले आफ्ना समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर आन्दोलन शुरू गर्नु परेको महासंघका प्रवक्ता मंगल बहादुर शाहीको भनाइ छ। निर्माण व्यवसायले 77 जिल्ला प्रशासन कार्यालय सहित काठमाडौँमा सड़क विभाग, सिंचाई विभाग र मन्त्रालयमा पनि धरना दिएका छन्। धन र निर्माण सामग्रीको भाव बढे पनि सरकारले मूल्य समायोजन नगरेकोले हाल मुलुकभर 8,000 जति ठेक्काको काम बन्द भएको पनि शाहीले जानकारी दिनुभएको छ। निर्माण व्यवसायीले बढेको बजार भाव अनुसार ठेक्काको मूल्य पनि बढाउनु पर्ने, काम रोकिएका आयोजनाको म्याद 2084 असारसम्म पुर्याउनु पर्ने र नयाँ बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था मिलाउनु पर्ने माग राखेका छन्।
0: इन्धन लगायत निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले सड़क विभाग र जलस्रोत विभागमा धरना दिएको छ। अत्यधिक मूल्य वृद्धिका कारण मुलुकभरका सबै आयोजना स्वत बन्द हुने अवस्थामा पुग्दा सरकारले चासो नदिएको भन्दै महासंघ र सोसँग सम्बन्धित एसोसिएट सदस्य समन्वय समितिले धरना दिएका हुन्।
4: BFBS, Gorkha Radio Home.

0: और फिर क्या होगा?
1: पार्टियां, दावते।
2: Yes!

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसदका दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएको छ। प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो। बैठकमा नीति तथा कार्यक्रमका विभिन्न मुद्दामा संशोधनको सूचना राखेका 35 र दलीय आधारमा 41 सांसदले छलफलमा भाग लिएका थिए। त्यसपछि छलफलपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो।
4: संयुक्त बैठकमा गर्नुभएको संशोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
3: अवरोधबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका थिए। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छोडेर हिँडेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने सदनमै बसेर अवरोध गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिनुभएको हो। विपक्षी दलहरूले भने प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने अडान राखेका थिए। हिजै राष्ट्रिय सभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तत्कालीन दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमको लिलामी उपकरणका कागजात नियन्त्रणमा लिएको छ। लिलामीका उपकरण सकारेको एनसेललाई पत्र लेखेर सीआईबीले ती कागजात मागेको थियो। एनसेलले कागजात उपलब्ध गराएको बताइएको छ।